0: अब
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकामा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको लमानथाङ दरबारको सुरक्षा एउटा भोटे कुकुरले गर्ने गरेको छ। विगतमा नेपाली सैनिकहरूको सुरक्षामा रहेको दरबारमा अहिले सुनसान भए पनि भोटे कुकुर र स्थानीयको संरक्षणमा रहेको छ। ढुङ्गा र माटोबाट निर्मित दरबारभित्र पनि सुनसान छ। दरबारको अवलोकन गर्न आउने पर्यटकलाई दरबार नजिकै पुग्दा तर्साउने गरेको भोटे कुकुर दरबार भित्र र बाहिर गरी दुईवटा रहेका छन्।
2: इजरायलको दीर्घकालीन सिहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजाने भएको छ। इजरायलले नेपालका लागि छुट्याएको कोटा अनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
1: लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका 6 जिल्ला सहित 7 स्थानबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने आम बुझाइ छ।
1: गत 1 मेदेखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर एसओपी का कारण नेपाली चिया निकासीमा 2 साता यता अवरोध जारी छ, जसकारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ।
2: कंग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढ़ाएका छन्। संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ।
1: बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षण अहिले सिलिण्डरमा भरेर चुलोमा बाल्न थालिएको हो।
2: अब शेयर बजार गत साताको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक अन्तिम मा स्थिर बनेको छ। शुक्रबार 2726.98 बिन्दुदेखि खुलेको नेप्से यो दिन 2744 बिन्दुसम्म पुगेको थियो भने 2724.88 बिन्दुसम्म झरेको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनले 19 र 20 मेमा चीनको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चीनीय समकक्षी शी जिनफिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिनले चीनिया प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ।
5: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत शनिबार किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। नेपालले 9 विकेटको प्रभावशाली जित दर्ता गरेको हो। यता भारतमा यही मे 25 हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गर्नुभएको हो।
4: अब कला र मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको 21 औं साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेद्वार उत्तम केसी नेतृत्वको टीमले कलाकारको हक हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
5: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्रीमा दुई तिहाईको दम्ब हो कि जस्तो देख्दैछौ शीर्षकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईसँगको संवाद छापिएको छ। संवादका मुख्य बुदाहरू यस्ता छन्: सदनप्रतिको जवाफदेहिता र दायित्व सरकार आफैले पनि मनन गर्नुपर्छ। यो नैतिक चेत विकास भयो भने धेरै विषय आफै मिल्दै जान्छन्। सभामुख अस्तिसम्म एउटा दलको सांसद हुनुहुन्थ्यो, तर सभामुख नै भइसकेपछि उहाँ दलभन्दा माथि उठ्नुपर्छ। प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति, त्यस्तो सोच वा दुई तिहाईको दम्ब विकास भएको हो कि जस्तो देख्छौ। सदनमा यति सुविधाजनक अवस्था हुँदा पनि प्रधानमन्त्रीले अध्यादेश मार्फत राज्य सञ्चालनको प्रयत्न गरिरहनु भएको छ। कतै उहाँमा सदनलाई उपेक्षा गर्ने र निरंकुश बन्ने विकास सोच विकास भएको त होइन। संसदलाई उपेक्षा गर्नु, संसदमा उठेका प्रश्नको जवाफै नदिनु, संसदबाट भाग्ने काम गर्नु र संसदलाई छल्ने काम गर्नु भनेको संसदप्रतिकै उदासीनता हो र यसले निरंकुशतालाई नै अगाडि बढ़ाउने हो।
4: युवा जीवनशैलीमा एआई शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा डाक्टर नम्रता पाण्डे लेख्नुहुन्छ। एआई केवल एउटा प्रविधि मात्रै नभएर एउटा नयाँ युगको शुरूआत पनि हो। यसले हाम्रो जीवनशैलीलाई सहज र उन्नत बनाएको छ, तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक स्नेह एवं मानसिक शान्तिलाई भने जोखिममा पार्न हुँदैन।
5: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: Radio NRN 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा दरो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिसोम फाइबर नेट

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारैभर विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर सुन्दै हुनुहुन्छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ र विशेष गरी नेपाली बहसमा हामी विषय केन्द्रित भएर बहस र चर्चा गर्ने गर्दछौँ। र प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास आजबाट सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमासहरू हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनेर भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा समेत उल्लेख गरिएको छ। चन्द्र महिनामा दुईवटा सङ्क्रान्ति पर्यो भने 6 मास पनि हुन्छ। ज्योतिष विद्वानका अनुसार आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणि मलमास र 6 मासको स्पष्ट व्याख्या गरिएको छ र विशेष गरी संक्रान्ति नभएको महिनामा अधिक मास वा मलमास हुन्छ। 6 मास कार्तिक मङ्सिर र पुषमा पर्ने गरेको छ। यसमा पनि बढीजसो मङ्सिर र पुषमा 6 मास पर्छ। कार्तिक महिनामा भने 6 र अधिक मास दुवै पर्न सक्छ। माघ महिनामा भने 6 र अधिक मास दुवै पर्दैन। बाँकी 8 महिनामा अधिक मास पर्न सक्छ। आदरणीय श्रोता, आज हामी तपाईँलाई जानकारी गराउँदैछौँ मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता काम गर्नु हुँदैन। यसै गरी गर्भाधान गर्नु हुँदैन। पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान तिले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि रहेको छ। गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामा आधारित समेत रहेको बताइएको छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न हुँदैन। मलमास सुरु भएको छ। हामी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा विशिष्ट देशमा विशिष्ट माटोमा बसेका छौँ र मलमासमा गुण र दोष यसलाई मान्य गरिन्छ। अहिलेको यो अब 1 महिनासम्म असार 1 गतेसम्म, त्यसैले गर्दाखेरि हामी शास्त्रीय दृष्टिकोणले, शास्त्रीय विधान अनुसार मलमासमा सबैले गर्न नहुने कामहरूतिर ध्यान नदिनुहोला पनि भन्न चाहन्छौँ। आजको नेपाली बहसमा हामी छलफल गर्दैछौँ। वित्तीय अनुशासनमा चुनौती छ। 7.5 खर्ब नागेको छ बेरुजु। 1 वर्षमै 88 अर्ब बेरुजु थपिएको छ र प्रधानमन्त्री बालेन्द्र शाह मनमौजी प्रधानमन्त्रीका रूपमा चित्रित भएको भन्ने खबर पनि छन्। संसदलाई व्यवस्था सामाजिक सञ्जालमा सक्रिय भएका विषयहरू छन्। प्रधानमन्त्री बालेन्द्र शाह DTCद्वारा उत्पादित चीजको सामाजिक सञ्जाल मार्फत प्रमोसन गरिरहेका छन् भन्ने विषय छ। प्रधानमन्त्रीको कार्यालयको नाम दुरुपयोग नगर्न समेत चेतावनी दिएको छ। प्रधानमन्त्रीको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न पनि अपील गरिएको छ र प्रधानमन्त्रीको नाम दुरुपयोग गर्दै धम्की दिने एकजना खड्का पक्राउ परेको विषय पनि यतिखेर आएको छ र सरकारले जुन किसिमले हिजोका दिनमा प्रधानमन्त्री कार्यालय, मन्त्री कार्यालयको हवाला दिएर जुन तरिकाले कर्मचारीलाई धम्क्याउने एक किसिमको टेन्डेन्सी थियो, त्यसलाई चाहिँ बालेन्द्र शाह अर्थात् प्रधानमन्त्रीमा आइसकेपछि यसलाई भत्काउन खोज्नु भएको छ र सरकारका निर्णयहरू धमाधम सर्वोच्चबाट उल्टिँदैछन्। अहिले तपाईँहरूलाई थाहा छ, सर्वोच्च अदालतमा दायर भएका रिटहरूमा नागरिकको मौलिक हकको संरक्षकको जिकिर लिइएको छ र संविधानले संरक्षण गरेका हकहरूको हस्तक्षेप हुने गरी सरकारले निर्णय लिन थालेपछि नागरिकहरू आफ्नो हक संरक्षणका लागि अदालत जाने गरेका छन् र नैतिक सङ्कटमा यतिखेर सरकार छ। अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेसँगै सरकारलाई निर्णय लिँदा सोच्न बाध्य समेत बनाएको छ। सुकुम्बासीका परिवारहरूलाई बनेपा, इचङ्गु, नारायण, बोडे, नगरकोट, सल्लाघारी लगायतका सार्वजनिक आश्रममा लगेर समेत राखिएको छ र सुकुम्बासी बस्ती व्यवस्थापनमा सरकारले निकै ठूलो आलोचना समेत खेप्नु परेको छ र तपाईँलाई थाहा छ अहिलेको अवस्थामा सरकारको निर्णयमा अदालतको रोक कहाँ कहाँ भएको छ भन्दै गर्दाखेरि जेठ 1 गते 100 रुपियाँभन्दा बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा संविधानको धारा 16 ख्याल गर्न अन्तरिम आदेश आएको छ। वैशाख 28 गते विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध विरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। वैशाख 28 गते कर्मचारी ट्रेड युनियन खारेजी विरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी भएको छ र वैशाख 25 गते सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याइ नहटाउन अन्तरिम आदेश जारी भएको छ र न्यायपालिका भर्सेस कार्यपालिकाको एउटा दृश्य मोचन भइरहेको भन्दै यसमा पनि विश्लेषण हुन थालेको छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ। अब उद्योग विभागले 25 करोडसम्मको स्थिर पुँजीका उद्योग दर्ता गर्न रोकेको छ भन्ने विषय
लाई पनि आजको नेपाली बहसमा उठान गर्न चाहन्छौ र विशेष गरी मार्जिन कारोबारमा एक कम्पनी मात्रै रहेको कुरा खुलेको छ. नासा सेक्युरिटीजद्वारा 35 करोड मार्जिन कर्जा सेवा प्रदान गरिएको छ र सफ्टवेयर जडानपछि सेवा दिने अन्य ब्रोकरको तयारी र डिजी हब र बाइकु दर्जन बढी ब्रोकर कम्पनीको सिस्टम समेत निर्माण गर्दै गरेको विषयहरू आएका छन् र नेपाली बहसमा हामी समसामयिक राजनीतिक घटनाक्रम आर्थिक क्षेत्रका कुराहरू र सामाजिक क्षेत्रका कुराहरूलाई छलफल र बहस गर्ने गर्दछौँ र तपाईँहरूलाई हामीले जानकारी गराइसकेका छौँ नेपाली बहस मार्फत आजबाट मलमास सुरु भएको छ र मलमास सुरु हुँदै गर्दाखेरि तपाईँहरूले नगर्नुपर्ने केही त्यस्ता कामहरू छन् र ती कामहरू मलमासको बेला नगर्नुहोला र यो मलमासको यो अवस्थामा चाहिँ कर्महरू नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गर्ने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठाका कर्महरू नगर्न भनिएको छ र विशेष गरी मलमासमा विवाह व्रतबन्ध पक्ष अनुष्ठान पुराण वाचन जस्ता कार्य गर्न नहुने पनि बताइएको छ र नित्य कर्महरू नैतिक त्याग कर्महरू र मलमासभित्र पनि गर्न सकिन्छ आफ्ना कर्महरू तर विशेष कुनै सुरुवात गर्नुपर्नेछ भने मलमासमा नगर्नुहोला. आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा गर्दैछौँ र अहिले छोटो विश्राम नै छ, विश्रामपछि उपस्थित हुँदैछौँ.

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। सावधान, बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। बैंकले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन, सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
5: नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ।
6: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
7: डिसोम फाइबरनेट।
8: यतिकै हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र गुल्मी जिल्लाका अध्यक्ष भोजराज पाण्डे हामीसँग जोडिनु भएको छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: नमस्कार, धेरै धेरै धन्यवाद यहाँलाई रेडियो मार्फत आफ्नो कुराहरू राख्ने मौका दिनुभएकोमा। रेडियो परिवारप्रति हार्दिक आभार।
8: अब आगामी असार 3 गते होइन देशभर वडा अधिवेशन हुँदैछ र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक पनि महाधिवेशन गर्दैछ र यो महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीकै बहाल बाला सभापति रवि लामी छानेलाई वैधानिक रूपमा लाछाप लाउनकै निम्ति महाधिवेशन गरिन लागेको हो।
9: त्यो होइन, एउटा असारको 3 गते होइन, वडा अधिवेशन आजदेखि सुरु हुँदैछ। जेठको 3 गतेदेखि देशैभर एकैचोटि आज 11 बजेदेखि वडा अधिवेशन सुरु हुँदैछ, जो वैशाख 25 गतेसम्म सदस्य समिति गठन भएका वडाहरूमा। त्यो वैधानिक हिसाबले पार्टीले घोषणा गरेर निर्वाचनको मिति, वडा अधिवेशनको मिति तय गरेर अगाडि बढिरहेको सन्दर्भमा यसलाई त्यसरी हामीले कसैलाई वैधानिक रूपमा लगाउने भन्दा पनि पार्टीको महाधिवेशन विभिन्न समयमा गर्ने भनेर विगतको तालिका प्रकाशित भइसक्दा पनि विभिन्न कारणले हुन नसकेको सन्दर्भमा यो महाधिवेशन भनेर अब हामीले रोक्दै गयौँ भने महाधिवेशन कहिले पनि हुन नसक्ने परिस्थिति भएको हुँदाखेरि यसलाई फास्ट ट्र्याकमा अब हामीले गर्नै पर्छ। पहिलादेखि नै तयारी त भइरहेको, अब यसलाई अहिले डेट मात्रै फिक्स भएको कारणले गर्दा अब त्यसरी भनिहाल्नु पर्छ जस्तो त मलाई लाग्दैन।
8: होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ संगठित सदस्यहरू जिल्ला जिल्लामा चाहिँ जुन किसिमले संगठनहरू निर्माण भएका छन् त्यो सबैतिर चाहिँ यसको क्ल्यारिटी छ सबै ठाउँमा?
9: एकदमै। अब हाम्रै गुल्मी जिल्लाको कुरा गर्नुहुन्छ भने अहिले हामीले पहिले नै हामीले भएका 93 वडाहरूमध्ये 7 वडाहरू हामीले पहिले अधिवेशन गरिसकेका थियौँ। तदर्थ समिति हामीले 61 वडाहरूमा गठन गरिसकेका थियौँ भने 24 वडाहरूमा हामीले हिजो मात्रै तदर्थ समिति गठन गर्यौँ, जसको तालिका चाहिँ 16 गते चाहिँ अधिवेशन गर्ने गरी तालिका प्रकाशित भइसकेका छ। त्यसकारण हामीले अहिले के छ भने विभिन्न जिल्लाहरूमा यो सबै ठाउँहरूमा नै यो निर्वाचनपछि एकदम ऱ्यापिडली वडा तदर समितिहरू गठन गर्ने, पालिका समितिहरू गठन गर्ने काम चाहिँ ऱ्यापिडली भइरहेको थियो। हामी भित्रभित्रै हामी लगभग 70-80% तयारी नै थियौँ। अब अहिले यो तालिका प्रकाशन भएपछि बाहिर देख्दाखेरि चाहिँ यो 81 आएको जस्तो देखिन्छ, तर हामी भित्रभित्र यसको सम्पूर्ण रूपमा तयारी गरिसकेका छैन, यसले हामीलाई कुनै प्रेसर परेको चाहिँ छैन।
8: अब राष्ट्रिय स्वतन्त्र पार्टीले जुन 7, 8 र 9 असारमा होइन नारायणीको किनारमा जुन विशेष अधिवेशन पहिलो अधिवेशन गर्दैछ, पार्टीको महाधिवेशन गर्दैछ, अब यो महाधिवेशनको तयारीका लागि जुन तरिकाले केन्द्रीय स्तरबाट जुन किसिमका कमिटीहरू बनेका छन् जिल्ला वडामा जिल्लामा प्रदेश लगायतका सबै ठाउँमा चाहिँ जुन संरचनाले चाहिँ अब वैधानिक रूप पहिलो पटक दिँदैछ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अहिले पार्टी सभापतिको विकल्प अरू कोही पनि छैन होइन, उहाँकै निर्विकल्प र उहाँकै कार्य समितिमा चाहिँ समिति बन्छ,
9: त्यस्तो देखिँदैन। पार्टीको योगदान, पार्टी निर्माणको योगदान, पार्टी निर्माणको योगदानमा पार्टी निर्माण गर्ने क्रममा र पार्टीलाई यहाँसम्म ल्याउने क्रममा सभापति रवि लामिछानेजीले जुन भूमिका निर्वाह गर्नुभयो उहाँकै कारणबाट आजको यो देशले करिब करिब 2/3 अवस्थामा चाहिँ अहिले हामी शासन सत्तामा पुगिसकेको सन्दर्भमा र अहिले तत्कालै उहाँको विकल्पमा अरू कुनै व्यक्तिहरू, अरू कुनै साथीहरू, अरू कुनै नेता साथीहरू चाहिँ अगाडि बढेको देखिँदा पनि देखिनँ, त्यो विकल्प पनि छैन। निर्विकल्प रूपमा रवि लामिछानेजी नै आउने महाधिवेशनमा पार्टी सभापतिको निर्विकल्प उम्मेद्वार हो, त्यसमा कुनै विकल्प छैन, कुनै प्रतिस्पर्धा पनि छैन।
8: देशभरकै कार्यकर्ताहरूले प्रतिनिधिहरूले चाहिँ यसलाई अङ्गीकार गर्नुभएको छ होइन,
9: एकदमै एकदमै उत्साह छ, एकदमै साथीहरू सबै रवि लामिछानेजीको नेतृत्वमा फेरि 5 वर्ष वैधानिक रूपले, अहिलेको त यो महाधिवेशनभन्दा अगाडिको त तदर्थ समिति जस्तै नै हो, त्यसकारण 5 वर्षको लागि एउटा वैधानिक सभापतिको प्रतीक्षामा चाहिँ आम नेपाली राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू त्यसको पर्खाइमा 7, 8, 9 चितवनको नारायणी नदीको किनारमा त्यो वैधानिकता प्राप्त गर्नको लागि सबै पर्खाइमा हुनुहुन्छ।
8: अनि यो तपाईँहरूको प्रतिनिधि छनौटको प्रक्रिया चाहिँ के छ राष्ट्रिय स्वतन्त्र पार्टीको?
9: यो प्रतिनिधि छनौटको प्रक्रिया चाहिँ वडा जुन आज अधिवेशन हुँदैछ, वडा अधिवेशन सम्पन्न हुँदै गर्दा हाम्रो वडाका सबै साथीहरू पालिका अधिवेशनको लागि प्रतिनिधिको रूपमा छनौट भएर आउनुहुन्छ भने केन्द्रीय महाधिवेशनको लागि पालिकामा 250 भन्दा बढी सदस्यहरू भयो भने त्यो 250 जना सदस्यहरू मध्येबाट 1 जना प्रतिनिधि छनौट भएर आउनुहुन्छ भने नगरपालिकामा पनि त्यही तरिकाले 2 जना प्रतिनिधिहरू छनौट भएर आउनुहुन्छ, पालिका सभापतिहरू अटोमेटिक त्यसको प्रतिनिधि भएर आउने व्यवस्था छ, त्यस कारण यो वडा तहबाट नै प्रतिनिधिहरू छनौट भएर आउने हुँदाखेरि पार्टीको महाधिवेशनमा पार्टीको तल्लो तहबाट नै यसको प्रतिनिधित्व हुने हुँदा यो अत्यन्त समावेशी र अत्यन्त पार्टीको भुइँतहको साथीहरू समेत त्यो भुइँतहमा रहेर चाहिँ काम गर्ने साथीहरू समेत यो पार्टीको महाधिवेशनमा सरिक हुन पाउने हुँदा यो एउटा चाहिँ अभूतपूर्व अवसर हो भन्ने हिसाबले पनि हामीले लिएका छौँ यसलाई।
8: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई लिएर जुन किसिमको उमङ्ग छ होइन, अब यो तदर्थ समितिले यो अहिलेको यो अवस्थासम्म पार्टीलाई यहाँसम्म पुर्याएको छ, जनताले एक किसिमको निकै ठुलो भरोसा गरेका छन्, जनताले आशा पनि गरेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2021 निर्वाचनले 2/3 नजिक पनि पुर्याएको छ, जब यो सबै पर्फर्मेन्सहरू, सरकारले चाल्ने कदमहरू र पार्टी र सरकार बिचका मतैक्यताहरू, यी सबै कुराहरूमा पार्टी कता कता एकाकार ढङ्गले अगाडि नबढेको जस्तो होइन, अब आफ्नै ढङ्गले चाहिँ सरकारले काम कारवाही गरिरहेको जस्तो र पार्टी सभापतिले पनि आफ्नै तरिकाले अगाडि बढिरहेको जस्तो, कतै जनताले धोका त पाउँदैनन् भोजराजी?
9: होइन, त्यो बाहिर देख्दाखेरि तपाईँहरूलाई त्यस्तो देखिन्छ, किनभने हाम्रो पोलिटिकल कल्चर त्यो थियो नि त, पहिला कुनै इस्युहरू आउँदाखेरि इस्युहरूमा उहाँहरूको कुनै डिबेट नहुने अनि निरन्तर बैठक बसिराख्ने, निरन्तर सहमतिको लागि प्रयास गरिराख्ने, सहमति पनि नगर्ने, प्रत्येक दिन सहमतिका बैठकहरू बस्ने, त्यो समय किल गर्ने र उहाँहरूबाट कुनै निकास ननिस्केको सन्दर्भमा अहिले पनि नेपाली जनताहरूले त्यही किसिमको पोलिटिकल कल्चर रहन्छ कि भन्ने अपेक्षा केही पुराना दलमा रहेका साथीहरूमा त्यो थियो, तर अहिले पार्टीले जुन किसिमको सरकार बनेको छ, एउटा छोटो छिटो छरितो सरकार बनेको छ, सरकारले कामहरू पनि आफ्नो गतिले अगाडि बढाएको छ, यसमा हरेक कुराहरूमा सरकारले गर्ने हरेक कुराहरूमा पार्टीले झोसिराख्नुपर्ने, पार्टीले भनिराख्ने कुराहरू त होइन नि त, पार्टीले म्यान्डेट दिइसकेर सरकार बनिसकेपछि सरकार आफ्नो वेमा जान्छ, पार्टी अब आफ्नो महाधिवेशनको वेमा गइसक्यो, यसमा चाहिँ दैनिक रूपमा बसेर मिटिङ गरिराख्नुपर्छ, दैनिक रूपमा बसेर सुझाव दिइराख्नुपर्छ भन्ने त होइन नि त, पार्टीमा पनि क्यापेबल साथीहरूले आफ्नो लाइनबाट काम गरिराख्नु भएको छ, सरकारमा गएका जो क्यापेबल साथीहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो लाइनमा काम गरिरहनु भएको छ. त्यो यो देख्दाखेरि त्यो तादम्यता नमिलेको भन्ने कुरा चाहिँ त्यो विगतको त्यो पोलिटिकल कल्चर जुन डेभलप भयो त्यसको आधारमा अनुमान गर्ने एउटा कुरा भयो. तर जुन स्पिडमा र जुन रेपिडमा काम भइरहेको छ त्यो कामले परिणामहरू त देखिएको छ नि त. त्यो देखिएको हिसाबले चाहिँ यसलाई चाहिँ अत्यन्त सकारात्मक रूपमा लिनुपर्छ र आम नेपाली जनता आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले यसलाई त्यही रूपमा नै बुझिरहनु भएको छ र आगामी दिनमा अझै हजुरहरूले देख्नुहुन्छ अझै चाहिँ दूरगामी प्रभाव पार्ने विकासको आयोजनाहरू ती द्रुत गतिमा अगाडि बढाउने सडकका आयोजनाहरू द्रुत गतिमा अगाडि बढाउने र जनजीविका र जनसरोकार र रोजगारका विषयहरूलाई पनि सँगसँगै अगाडि बढाउने सवालहरूमा चाहिँ यो कोसे ढुङ्गा नै साबित हुन्छ र यो यो यो क्रमभङ्गता हुने क्रम पनि अगाडि नै बढ्छ.
8: होइन अब यहाँलाई थाहा छ नि त होइन प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन पनि गाह्रो होइन. कतिपयले भन्दैछन् आज मनमौजी प्रधानमन्त्री संसदलाई व्यवस्था सामाजिक सञ्जालमा सक्रिय कहिले चाहिँ अब विभिन्न ब्रान्डका लुगाहरू लगाएरका तस्विरदेखि लिएर कहिले चाहिँ चिज खाइरहेका तस्विरहरू चाहिँ व्यापक रूपमा आउँछन् तर सदनमा चाहिँ उहाँको उपस्थिति देखिँदैन. सदनमा चाहिँ आउनु पर्यो सदनमा जवाफ दिनु पर्यो लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्नु पर्यो भन्ने ढङ्गले जुन तरिकाले आज टिप्पणी र आलोचना भइरहेको छ त्यसले त पार्टीमाथि पनि त प्रश्न उठाएको छ नि त होइन.
9: होइन यस्तो छ अब त्यो कानुनमा संविधानमा भएको व्यवस्था प्रधानमन्त्रीज्यूले अन्य मन्त्री पनि लाई पनि त्यो उसको लागि जवाब दिनको लागि खटाउन सक्ने परिचालन गर्न सक्ने जिम्मेवार गर्न सक्ने भन्ने कुरा व्यवस्था भइसकेपछि हाम्रो त विगतको अभ्यास त्यो थियो नि त प्रधानमन्त्रीज्यूहरू रोस्टरमा बस्ने 2-3 घन्टासम्म निरन्तर गर्ने भाषण गर्ने अनि कुराहरू राख्ने त्यसमा पनि अरू विपक्षीलाई अथवा अरू साथीहरूलाई गाली गरेर भाषण गर्ने जुन प्रवृत्ति थियो त्यो सुन्ने बानी परेका हामीलाई यो प्रधानमन्त्री त्यहाँ नउभिँदाखेरि अथवा त्यहाँ नआइदिँदाखेरि कस्तो लागेको भन्ने एउटा कुरा हो. तर एउटा के हो भने कार्यपालिका व्यवस्थापिका न्यायपालिका शक्ति पृथ्वीकरणको सिद्धान्त अनुसार जुन थ्योरी अफ सेपरेसन अफ पावर भन्ने एउटा छ सिस्टम छ त्यो अनुसार त कार्यपालिकाले आफ्नो काम गर्ने एउटा म्यान्डेट हुन्छ व्यवस्थापिकाले आफ्नो काम व्यवस्थापिकाको काम त कानुन निर्माण गर्ने हो नि त. कानुन निर्माण गर्ने सन्दर्भमा राज्यको लागि आवश्यक पर्ने कानुनहरू के छन् कुन कुन कानुनहरू बाधक छन् कुन कुन कानुनहरू सुधार गर्नुपर्छ कुन कानुनहरूलाई मोडिफाई गरेर जानुपर्छ भन्ने विषय त्यहाँ हो भने न्यायपालिकाले न्याय सम्पादनमा राज्यका कार्यपालिका र व्यवस्थापिकाको छाया पर्नुहुन्न भन्ने यो इन्डिपेन्डेन्ट थ्योरी अफ सेपरेसन अफ पावरबाट अगाडि गइरहेको सन्दर्भमा
8: होइन तपाईँले भन्न खोजेको कुरा त प्रतिनिधि सभा नियमावलीको नियम 38 उपनियम 1 र 3 अनुसार चाहिँ प्रधानमन्त्रीले खटाएकै व्यक्तिले नै संसदमा निर्देशक कार्यक्रम प्रस्तुत गर्न सक्ने र जवाब दिन सक्ने एउटा हाम्रो चाहिँ त्यो कुरा छ होइन सेपरेसन अफ थ्योरी होइन पावर तपाईँले राम्रोसँग थाहा छ. तर लोकतान्त्रिक प्रक्रियामा चाहिँ अलिकति प्रधानमन्त्री संसदमा उपस्थित भइदिएको भए उहाँले जवाफ दिएको भए भन्ने खालको जुन एउटा आम नागरिकको पनि त त्यो आशा थियो. यो अहिले आलोचनाको ग्राफ त वात्तै बढ्या जस्तो देखिन्छ नि त सामाजिक सञ्जालतिर उहाँप्रति.
9: होइन अब सामाजिक सञ्जालमा आउने धारणा त व्यक्तिका इन्डिभिजुअल धारणा भयो नि त. इन्डिभिजुअल धारणा त जसले पनि जसरी पनि राख्न सक्ने भयो. अब त्यहाँ रोस्टरमा आएर बोल्दाखेरि किन बोल्यो भनेर मान्छेले प्रश्न पनि गर्न सक्ने भयो किन बोलेन भनेर प्रश्न पनि गर्न सक्ने भयो. संवैधानिक अधिकार मान्छेले अभिव्यक्तिको स्वतन्त्रता पनि हो. त्यस कारण अब यो कुरामा जाने भन्दा पनि अब डेलिभरी भइरहेको छ कि छैन कामहरू भइरहेको छ कि छैन नीति तथा कार्यक्रम त पास भएर गइसक्यो नि त राष्ट्रिय सभाबाट पनि पास भएर गइसक्यो नि त. त्यस कारण यो सन्दर्भमा अब आगामी दिनहरूमा त त्यो आउँछ नै त्यसमा त कुनै दुविधा पनि छैन. आगामी दिनमा आवश्यक पर्दाखेरि भोलि चाहिँ अब सम्बोधनै नगर्ने भन्ने कुरा त होइन. तथापि अहिलेको सरकार अब हामी यो यो भाषणबाजी यो अल्झिने विभिन्न कुराहरूमा अल्झिने भन्दा पनि स्पष्ट म्यान्डेटका साथ अगाडि एउटा 100 दिनको 100 कामको कार्य लक्ष्य लिएर अगाडि बढेको सन्दर्भमा 1 सेकेन्ड 2 सेकेन्ड कतै अल्झिँदा पनि त्यो एउटा काममा चाहिँ अब्स्ट्याकल हुने भएको हिसाबले त्यो सरकार त्यसरी अगाडि बढेको छ. गियर हाई स्पिडको गियरमा अगाडि बढेको छ. हाई स्पिडको गियरमा अगाडि बढ्ने क्रममा अब यताउता यी निर्विकल्प विकल्पका विषयहरूमा छलफल हुनसक्छ. तर अब सरकार त जुन किसिमले अगाडि बढेको छ यो यो अत्यन्त सराहनीय सकारात्मक एउटा
8: पहिलो गियर दोस्रो गियर तेस्रो गियर चौथो गियर गर्दै जाने हो नि त. एकैचोटि एक गियरबाट 5 गियर हान्दाखेरि त एक्सिडेन्ट हुन्छ.
9: होइन यस्तो हो त्यो विभिन्न सेक्टरहरूमा जस्तै प्रत्येक मन्त्रालयका सेक्टरहरू छन् नि प्रत्येक मन्त्रालयका सेक्टरहरूले काम गर्दाखेरि त्यो सबै कामहरू उहाँहरूले त त्यो कुनै काम आज गर्ने कुनै काम 3 महिनापछि गर्ने भन्ने छैन नि त. सबै मन्त्रालयले कामहरू एउटै स्पिडमा डे 1 गर्नुपर्ने भएको हुनाले सबै ठाउँमा भएका व्यतिथिहरूलाई ती सबै ठाउँमा व्यतिथि भएका व्यतिथिहरूलाई ती ट्र्याकमा ल्याउनको लागि काम अगाडि बढाउनु पर्ने भएको हुनाले त्यो समूहगत रूपमा चाहिँ त्यो सबै ठाउँमा भएको जस्तो देखियो। तर प्रत्येक मन्त्रालयको आफ्नो किसिमको कामको त्यो व्यक्तित्वहरू चिर्नको लागि अगाडि बढ्ने सन्दर्भमा यो देख्दाखेरि एकैचोटि देखिएको जस्तो हो। त्यस कारण यो रूपमा चाहिँ सम्पूर्ण नेपाली आम दाजुभाइ दिदीबहिनीहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको
8: छ। होइन अब संसदमा नआएर प्रधानमन्त्रीज्यूले त के गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा त देखियो नि त होइन। सुरक्षा निकायका चारवटै अङ्ग फेरि आफ्नै मातहतमा ल्याउनु भएको छ, उहाँलाई त निकै ठुलो पावर चाहिएको छ क्या अहिलेको अवस्थामा। गृह मन्त्रालय मातहत रहेकै अङ्गहरूलाई पनि आफ्नो मातहतमा ल्याउने, सम्पत्ति शुद्धिकरण त अब हिजोदेखि नै प्रधानमन्त्री कार्यालयकै मातहतमा छ भन्दा उहाँले आफूलाई चाहिँ पावरफुल बनाउनु खोजिरहनु भएको हो अहिले।
9: होइन, त्यहाँबाट काम अब यस्तो हो, कामको डेलिभरी कहाँबाट गर्दाखेरि कामको डेलिभरी हुन्छ, कुन निकायबाट गर्दाखेरि काम चाहिँ 100% चाहिँ नागरिक तहसम्म पुर्याउन सकिन्छ भन्ने एउटा प्रधानमन्त्रीज्यूमा त्यो अलिकति चाहिँ हुटुटी हुने, अलिकति चाहिँ यो काम चाहिँ हामीले नै गरेर अगाडि बढ्दाखेरि बढी फललाई हुन्छ, डाइरेक्सन गर्न पनि सजिलो हुन्छ भन्ने बाटोबाट पनि त्यो भएको हुनसक्छ। त्यस कारण फेरि राज्यकै अङ्ग त भने राज्यको अङ्ग विगतमा प्रधानमन्त्री मातहत भएकै अङ्गहरू त हुन्ने, त्यो अङ्ग विगतमा प्रधानमन्त्री मातहत भएका अङ्गहरू फेरि त्यहीँ आएर अगाडि बढ्दै गर्दा चाहिँ अब यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ त
8: होइन। हिजो केपी शर्मा ओलीले 2076 सालमा आफ्नै मातहतमा ल्याउँदाखेरि निकै ठुलो आलोचना भएको थियो होइन, तर उहाँ पनि त्यही पथमा जानुभयो भन्ने कुरा त आयो नि त।
9: होइन, अब त्यो आवश्यकता पनि हो त्यो, किनभने गुप्तचर विभाग भनेको त देशमा के भइरहेको छ, के हुँदैछ र के हुनेवाला छ भन्ने कुराको इन्फर्मेसन लिने कुरा त कुनै थर्ड व्यक्तिबाट लिनुभन्दा आफ्नै मातहतको निकायबाट लिँदाखेरि त त्यो इन्फर्मेसन एक्ज्याक्ट इन्फर्मेसन प्रधानमन्त्रीसम्म पुग्न सक्छ नि त। मैले एउटा कुरा के हुन्छ भने कसैले सुन देखेको कुरा तिन चार लेयरबाट चौथो पाँचौँ लेयरमा जाँदै गर्दा लसुनमा जान सक्छ कि, तर त्यो इन्फर्मेसन लिने कुरा, इन्फर्मेसन लिने निकाय जुन गुप्तचर निकाय छ, त्यो निकाय चाहिँ आफ्नो मातहतमा राख्दाखेरि एक्ज्याक्ट इन्फर्मेसन फर्स्ट लेयरबाटै सेकेन्ड लेयरमा जान्छ र काम गर्न सजिलो हुन्छ भन्ने हिसाबमा त्यसरी आएको जस्तो लाग्छ है मलाई।
8: होइन, तपाईँ पनि हिजो अब सुरक्षा निकायमा लामो समय काम गर्नु भएको छ होइन, पूर्व डिएसपीबाट तपाईँ रिटायर हुनुहुन्छ पाण्डेजी, तपाईँलाई राम्रोसँग थाहा छ नेपालको सुरक्षा अङ्ग अहिले कतिको बलियो छ, मनोबल के छ सुरक्षा अङ्गले चाहिँ होइन, विभिन्न खालका अनुसन्धानहरू चाहिँ प्रमाणित गरेका पनि छन् होइन, धेरै फरार व्यक्तिहरू आपराधिक पृष्ठभूमिका व्यक्तिहरू सुपुर्दगी गरेर विभिन्न देशबाट ल्याउने कुराहरूमा पनि सरकार हिजो त एकदमै पावरफुल नै थियो, नेपाल प्रहरी पनि पावरफुल थियो, तर आजको दिनमा प्रहरीको स्थिति, आजको दिनमा सुरक्षा अङ्गकोहरूको स्थिति कस्तो छ?
9: एकदमै राम्रो छ, एकदमै राम्रो, किनभने एक दुई दिन अगाडि नेपाल प्रहरीबाट भएका सरुवा एसपिडिएसपीहरूको सरुवाको लिस्ट हेर्दा पनि हामीले के भन्न सक्छौँ भने ती लिस्टहरूमा भएका सरुवाहरू कहीँ कतै विवादित छैनन्, एउटा सिस्टममा काम गर्ने एउटा परिपाटी बसेको छ, सङ्गठनको प्रमुख आइजी साहबबाट ती सरुवाहरू भएका छन्, कहीँ कतैबाट अवरोध छैन, कहीँ कतैबाट हस्तक्षेप छैन, कहीँ कतै मेरो मान्छे यो तेरो मान्छे यो भन्ने छैन, विगतमा त आफ्नो मान्छेलाई च्याप्ने भएको कारणले गर्दाखेरि नै विवाद हुने हो, अहिले त त्यो छैन नि त, अहिले त स्पष्ट रूपमा सङ्गठनले आफ्नो नीति निर्देशन अनुसार काम गरिरहेका छन् सबै सुरक्षा अङ्गहरूले, कहीँ कतैबाट हस्तक्षेप छैन, कहीँ कतैबाट डाइरेक्सन छैन, कहीँ कतैबाट अवरोध छैन, ती नहुँदाखेरि सुरक्षा निकायको मनोबल अटोमेटिकली बढ्छ, कानुनमा लेखिएका अक्षरहरू अक्षरश पालना गर्ने अवसर यदि सुरक्षा निकायहरूले पाए भने नेपालमा सुरक्षा निकायहरूले गर्न नसक्ने केही पनि हुँदैन, कानुनका अक्षरहरूमा चाहिँ अवरोध उत्पन्न भयो भने मात्रै त्यो सुरक्षा निकायको काम चाहिँ प्रभावकारी नदेखिने हो। अहिले चाहिँ हिजो यी अहिलेका नयाँ सरकार बनिसकेको सन्दर्भमा सुरक्षा निकायहरूको मनोबल चाहिँ मलाई लाग्छ नेपालको इतिहासमा यतिको हाई मनोबल चाहिँ यस अगाडि थियो जस्तो लाग्दैन, उहाँहरूले एकदमै हाई मनोबलका साथ काम गरिरहनु भएको छ।
8: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
9: धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु मलाई समय दिएर मेरो कुराहरू राख्ने अवसर दिनुभएकोमा, रेडियो परिवारप्रति हार्दिक आभार।
8: हस् नमस्कार, आउनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं गुल्मी जिल्लाका सभापति भोजराज पाण्डे। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
10: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो, जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: सरको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: न्यु इयर न्यु फाइभ स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रिजल्ट जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: डिसोम फाइबरनेट।
6: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल हुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: हजुर नमस्कार।
6: होइन, अब नेपाली कंग्रेस त फुटको अन्तिम चरणमा पुग्यो, कहिलेसम्म विभाजन हुन्छ कंग्रेस?
7: त्यस्तो छैन।
6: पूर्णबहादुर खड्काजीले त भनिसक्नु भएको छ नि त, अब त सभापति गगन कुमार थापाजीले हाम्रो कुरा चाहिँ सुन्नु भएन, अब मिल्ला जस्तो छैन, तपाईँहरू तयार हुनुहोस् है भन्नुभएको छ।
7: होइन, अब यो पार्टीमा आन्तरिक अब यो महाधिवेशन आएको छ, आन्तरिक अब यस्तो बहस छलफल भइहाल्छ, केही ग्रिभान्सेसहरू अथवा केही गुनासाहरू, चित्त नबुझेका कुराहरू चाहिँ संवादबाट सबै समाधान हुन्छ। पहिला पनि यस्तो भएको हो, र यो विशेष गरी अब 15 महाधिवेशन आएको हुनाले यस्ता बहस छलफल अब चित्त नबुझेको कुरा नेतृत्वप्रति सुनाउने, नेतृत्वले चित्त अब अरूको कुरा सुन्ने, यो नेपाली काङ्ग्रेसको पुरानो चलन प्रचलन नै हो।
6: तर विभाजनको अन्तिम सङ्घारमा छ भन्ने आइरहेछ नि त?
7: छैन, होइन, अब मिडियामा त्यस्तो समाचारहरू आइरहेको छन्, तर त्यस्तो काङ्ग्रेस चाहिँ त्यस्तो विभाजन हुँदैन नेपाली काङ्ग्रेस।
6: होइन, देउबा समूहले त भनि त सक्यो नि त, यहाँलाई तपाईँले राम्रोसँग थाहा छ होइन, गगन सिंहको पार्टीको सभापति बन्न सकेनन्, कङ्ग्रेस विभाजनको डिलमा छ भनेर खड्काजीले भनेको कुरा सुन्नुभयो तपाईँले पोखरेलजी?
7: अनि भनेपछि त्यहाँ केही गुनासाहरू छन्, यसलाई संवादबाटै समाधान गर्नुपर्छ। होइन,
6: नेपाली कङ्ग्रेसको कर्णाली प्रदेश कार्य समितिको आयोजनामा नेपाली कङ्ग्रेस बृहत्तर एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठीमा चाहिँ उहाँले हिजो भन्नुभएको रहेछ क्या यो कुरा चाहिँ?
7: अब हेर्नुहोस् न, तपाईँले आफै भन्नु बृहत्तर एकता भन्नुभयो, त्यस कारण पार्टीलाई नै एकजुट गराउने गरी अब पार्टीभित्र रहेका मैले भने केही गुनासाहरू अथवा केही कमजोरीहरू अथवा केही अब अरू साथीहरूलाई चित्त बुझाउन पर्ने कुराहरू चाहिँ लाई सम्बोधन गर्नु पर्यो भन्ने चाहिँ हो। पहिला पनि यस्तो मागहरू भइरहेको थिए, अब यो सहजीलाई यसलाई चाहिँ अब मनन गरेर यसलाई चाहिँ संवादबाटै समाधान गर्नुहुन्छ, संवादका प्रक्रियाहरू सुरु भएका छन्। होइन,
6: तर उहाँले के पनि भन्नुभयो भने गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुट्यो, तर उहाँकै कारणले पार्टी एकीकरण पनि भयो, होइन, अहिले अब पार्टी फुटाउने कि जुटाउने भन्ने सम्पूर्ण हात चाहिँ सभापतिकै हातमा छ भनेर भन्नुभएको छ। सभापतिकै टाउकोमा हो यो, थाप्लोमा हो सबै कुराहरू मिलाउने कुराहरूमा,
7: होइन, संवादको थालनी, संवादको पहल सभापतिले गर्नुहुन्छ, अब गर्नु पनि भएको छ मेरो विचारमा, र सभापति मात्रै नभएर अरू विभिन्न पक्षबाट पनि संवाद भएको छ, र काङ्ग्रेसमा यही

0: पनि अब मान्यता दिएर निर्वाचनमा हामी होमियौँ पनि। त्यसैले अब सबैलाई थाहा भएको विशेष महाधिवेशनमा भाग लिने नलिनेहरू हामी दुई ग्रुप भएका थियौँ। अब त्यति सबैको लाई विचारलाई सबैको गुनासोलाई संवाद र वार्ताबाटै सम्बोधन गर्ने, नेपाली काङ्ग्रेसको पुरानो छ, तपाईँले 14 महाधिवेशनमा अगाडि पनि यो विभिन्न यस्ता समूह बैठकहरू हुने गरिराख्थे होइन, यस्ता मागहरू राखिन्थ्यो, त्यो माग चाहिँ नेतृत्ववर्गले फेरि केही सम्बोधन गर्थ्यो होइन। यो त प्रजातान्त्रिक पार्टी हो, लोकतान्त्रिक पार्टी हो, बहस मन्थन संवाद गुनासा आफ्ना मागहरू राख्ने कोठे बैठकमा भन्दा पनि ओपनली नै मागहरू राख्ने चाहिँ जुन प्रचलन छ त्यही प्रक्रियाहरू चलिरहेको छ। यो अब यसको समाधान निस्किन्छ ढिलो चाँडो
1: होइन। अब एउटा कुरा उहाँहरूको के छ भने नि, देउबा समूहले चाहिँ जुन सदस्यता नवीकरणको कुरा आएको छ, पार्टी सदस्यता रिन्यू गर्ने कुरा आएको छ, डिजिटलाइजेसन गर्ने विषयमा चाहिँ उहाँहरूको आपत्ति छ। यो भइसकेका प्रक्रिया हो, यसलाई चाहिँ फेरि किन ओडामा गएर वा चाहिँ यो प्रविधिकै प्रयोग गरेर पनि किन नवीकरणका पछाडि दौडिन पर्यो? हिजो भएकोलाई चाहिँ मान्यता दिने होइन, अब चाहिँ नयाँ ढङ्गले कोही विदेशमा होलान्, कोही प्रवासमा होलान्, कोही कता होलान्, कोही कता होलान्, यो रिन्यूको प्रक्रिया, यो नवीकरणको प्रक्रियामा चाहिँ उहाँहरूको निकै ठुलो आपत्ति छ क्या?
0: मेरो विचारमा यही धेरैको गुनासो अथवा कुनै चिज व्यवहारिक नभएको हुनाले अहिले सुधार भएको छ। तपाईँले पछिल्लो चरणमा ओडामै जानुपर्ने छैन, अहिले एप्सहरू अनलाइनहरू
1: नवीकरणको कुरा हामीसँग सदस्यता नवीकरण भएकै त छ त, हामीसँग सदस्यता छ, डिजिटलाइजेसन भइसकेको छ, फेरि किन चाहियो भन्ने छ कि उहाँहरूको?
0: होइन, अहिले एउटा पहल चाहिँ यो सबै क्रियाशील सदस्यहरूको फोन नम्बरहरू लिएर राख्ने, अब कतिको मृत्यु भएको होला, कति अपडेट होला, के होला गर्ने प्रक्रिया चलेको छ। र यसमा यही विभिन्न पक्षको विभिन्न नेताहरूको विभिन्न किसिमका मागहरू भएको कारणले गर्दाखेरि अब वडामा नगइकन अहिले तपाईँ आफै मोबाइलबाट गर्न सक्नुहुन्छ होइन। अब मोबाइलबाट पनि अब गाह्रो भइरहेको हुनाले पार्टी कार्यालयमा अहिले फोन एआईबाटै फोन राखेको छ। अब त्यो पनि समस्या, अब त्यसबाट पनि समस्या भयो, अब रिन्यू गरेका मान्छेलाई अहिले विदेश गएको होला होइन, अथवा कुनै मजदुरी गर्नु गयो, अब त्यसलाई फेरि नेतृत्वले केही उपाय निकाल्छ होला नि त, किनभने यो जसरी अलिकति लचिलो भएर अहिले तपाईँले फोनबाटै गर्न सक्नुहुन्छ भन्ने भयो, त्यही हिसाबले अरू समस्याहरू जब आउँदै गर्छन् होइन, त्यसबाट पनि फेरि किनभने यो नीतिगत रूपमा सैद्धान्तिक रूपमा यो सबैको अपडेट गर्नु राम्रो हो, व्यावहारिक रूपमा कहीँ कठिनाइहरू होइन, अब तपाईँले होला तपाईँ चाहिँ कतै देशमा अरू देशमा अब भारतमै गएर कुनै ठाउँमा मजदुरी गर्नुभयो होला, तपाईँ कोसँग त्यति पहुँच छैन होला, तपाईँले अस्ति रिन्यू गरेर जानुभएको थियो, अब त्यसलाई अहिले त रिन्यू गर्नै घरै आ भन्ने अवस्था छ हुँदैन, त्यस कारणले ती सबै व्यावहारिक कठिनाइहरूलाई फेरि यो समिति बसेर फेरि त्यसलाई पनि रिन्यू गर्छ होला।
1: तर पार्टीलाई मिलाउनु पर्ने जिम्मेवारी सभापतिको काँधमा, तर यो अमूर्त कुराहरू गरेर कतै पूर्णबहादुर खड्का समूहले न्यू मात्र खोज्न खोज्या हो पार्टीमा?
0: होइन, त्यस्तो होइन, पूर्णबहादुर भनेको तपाईँहरूले अब नेपाली काङ्ग्रेसका धेरै नेताहरूको त्याग तपस्या, पूर्णबहादुर खड्का त्यस्तो सम्माननीय नेता, उहाँको बारेमा कतै तपाईँले कुनै पदमा छँदाखेरि कुनै गर्दाखेरि त्यस्तो कुनै अनियमितता गरेको अथवा कुनै त्यस्तो आरोप लागेको त्यस्तो धब्बा लागेको नेता होइन नि।
1: होइन होइन, उहाँ त तर देउबाजीको हसपात्र हो, देउबाजीको एसम्यान हो, देउबाजीको राइट ह्यान्ड हो, उहाँले जे भन्यो त्यही गर्ने नेता हो, उहाँ आफ्नो खुट्टामा उभिने भन्दा नि सभापतिको खुट्टामा उभिएको नेता हो।
0: होइन, तपाईँ अब विश्व प्रकाश हेर्नुहोस् होइन, कुनै त्यस्तो शासकीय अब सांसद हुँदाखेरि अथवा नेतामा हुँदाखेरि कुनै त्यस्तो आक्षेप लागेको नेता अथवा गगन थापा अहिलेको सभापतिको त्यस्तो, काङ्ग्रेसमा त्यस्ता सबै नेताहरू धेरै होइन, एक दुईवटा अपवाद बाहेक धेरै नेताहरूको जुन राजनीतिक जीवन छ यति पारदर्शी छ, यति सरल छ होइन, यति स्वच्छ छ, तपाईँले हेर्नुहोस् न, त्यस कारणले व्यक्तिमा जानुभन्दा पनि अब सबै नेपाली काङ्ग्रेस आदरणीय नेताहरूले राखेका कुरा आफ्नो विचार राख्दाखेरि त्यस्तो आक्षेप चाहिँ लगाइहाल्नु हुँदैन, किनभने सबै यति क्लिन मान्छेहरू छन् नेपाली काङ्ग्रेस, यति ठुलो त्याग तपस्या छ, मान्छेको विचार राख्ने पाउने भएर त काङ्ग्रेस भयो होइन, तर अब उहाँले विचार राख्नुभयो, सभापतिले सुनिराख्नु भएको छ, एक दुईचोटि संवाद भएको छ, फेरि संवाद होला।

0: त्यही हिसाबले अगाडि बढ्छ।
1: अहिलेको सरकारले चालेका गतिविधिहरू, बालिन नेतृत्वको सरकारले संसदीय अभ्यासमा देखिएका गतिविधिहरूलाई चाहिँ यहाँले कसरी निहाल्नु भएको छ?
0: अब अहिले यो कस्तो भयो भने लोकतन्त्र भनेको संवाद हो एउटा, होइन, लोकतन्त्रको एउटा ठुलो पाटो भनेको संवाद हुनुपर्छ, किनभने तपाईँले संवादले नै समस्याको समाधान निकाल्छ। तपाईँ छलफल हुन्छ, बहस हुन्छ, यसमा पनि एउटा संस्कार हुन्छ, त्यसलाई चाहिँ कता कता अहिले अब हेर्नुहोस् न, म एउटा त्यसको विरोधी होइन, हुन त हाम्रो पार्टीको नेताहरूले माग राख्नु भएको छ, तपाईँ हामीले अख्तियार बनायौँ, अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अहिलेकै सरकारकोमा पनि धेरै संस्थाहरू डुप्लिकेसन भए, फजुल खर्च भयो, यसलाई घटाउनु पर्यो भन्ने फेरि अहिलेकै सरकारको कुरा आएको छ। यता अब अख्तियार छँदा छँदै फेरि अर्को के सम्पत्ति छानबिन आयोग गठन गर्यो, यो अब त्यही अख्तियारलाई विशेष एउटा नीति कानुन बनाइदिएर अब यो 46 सालदेखिकै फेरि छानबिन गर भनेर दिएको भए त्यो अख्तियारले गर्थ्यो। तर अख्तियारमा तपाईँलाई मान्छे मन परेन भने अर्को मान्छे लिएर आउनुहोस्, होइन, त्यसमा कानुनमा भएका सुधारहरू त्यही कानुनका सुधार गर्नुहोस्, होइन, अब फेरि तपाईँ अर्को आयोग गठन गर्नुहुन्छ, भोलि त्यो आयोगले आएको ल्याएको चिज छानबिन गर्न, कारवाही गर्न अर्को आयोग गठन गर्नुहुन्छ। एउटा मैले म विद्यार्थीमा पढाएको थिएँ कि आज अफ डिसम्यानेजमेन्ट भन्थ्यो कि, तपाईँलाई काम गर्ने मन छैन भने अनेक किसिमको आयोग गराइदिनुहोस्, त्यसले रिपोर्ट ल्याउँछ अनि अर्को आयोग गर्नुहोस्, त्यसले रिभ्यू गर्छ। यसरी यसरी संस्था त संस्थालाई यसरी एउटा उदाहरण मात्रै त्यो होइन, मैले भने सबैको छानबिन हुनुपर्छ, त्यसमा कुनै दुविधै छैन। तर हामीले त्यत्रो संरचना बनायौँ, अख्तियारले कति मान्छे, पूर्व मन्त्री, पूर्व सचिवहरू, होइन, उच्च पदस्थ राजनीतिज्ञहरू कतिलाई चाहिँ अब कति निष्पक्ष गर्यो, कति स्वच्छ गर्यो, त्यो आफै बहसको विषय होला, तर छानबिन गरेर सजाय त दियो नि त, होइन। अनि तर त्यसै संस्थालाई भोलियो बनाएर लानुपर्ने, अब अर्को प्यारल संस्था अहिले गठन गरेको छ, हुन त अदालतमा त्यसबारे बहस छ, त्यो अहिले कायम पनि गर्न थालिसकेको छ, तर त्यो आयोगलाई त्यही अख्तियारभित्रै, होइन, त्यही अख्तियारकै एउटा अङ्ग बनाएर गरेको भयो भने चाहिँ मैले भन्नुभएको चाहिँ एउटा सैद्धान्तिक पाटोमा हामी विचलन भयौँ भने एडहक किसिममा तदर्थवादमा यदि हामीले शासन गर्ने शैली अपनाउन थाल्यो भने भोलि त अरू प्रकारका शासन लोकतन्त्रभन्दा अरू प्रकारका शासकीय शैली आउँदाखेरि पनि त ठिकै छ भन्ने एक प्रकारको मानसिकता जुन विकास गर्न सकि थालिएको छ, त्यो बडा डर लाग्यो।
1: तर अब सरकारले जुन किसिमले आफ्नो एक्सनहरू चालिरहेको छ, एक्टिभिटिजहरू गरिरहेको छ, जनताले त साथ दिइरहेछ नि अहिले, होइन, जनताको नजरबाट चाहिँ सरकारले गरेका गतिविधिहरू त राम्रो छ नि त।
0: जनताले साथ दिएको छन् भनेको जनता त जनताले त अब मान यो मान्नै पर्छ, किनभने जेएनजी आन्दोलनको पछाडिको कारणहरू विशेष गरी अब पुराना दलहरूले भौतिक पूर्वाधार सामाजिक क्षेत्रमा विकास गरे पनि सुशासनको क्षेत्रमा धेरै कमजोरी गरेको हुनाले युवा पुस्ताले विद्रोह गर्यो, किनभने त्यो सुशासनले जुन एक प्रकारको कुशासन भयो, होइन, भौतिक पूर्वाधार र सामाजिक विकास हुँदा हुँदै पनि कुशासनले गर्दाखेरि यो त्यो प्रतिफल सबैले प्राप्त गर्न सकेनन्, युवामा निराशा भएर यो विद्रोह भयो। र अहिलेको सरकारले पनि यदि संरचनाहरू नबनाइकन, नीति नबनाइकन, एउटा लोकतान्त्रिक प्रणालीमा एउटा पद्धतिहरू नबनाइकन तपाईँले तदर्थवादमा जब शासन गर्न चाहनुहुन्छ र अल्पकालीन रूपमा जनतालाई खुसी पार्न चाहनुहुन्छ भने त्यो दीर्घकालीन हुनै सक्दैन, किनभने पहिलेका सरकारहरूले पनि हेर्नुहोस् न, कर्णालीमा बाटो लाँदाखेरि होइन खुसी भयो नि त, होइन, तपाईँ हरेक पहिला 14-15% घरमा बत्ती थियो, जुन गाउँमा बत्ती गयो, बत्ती जाँदाखेरि त मान्छे खुसी भयो नि, जब बत्तीको बिल तिर्दाखेरि त्यहाँ दुःख पायो मान्छेले, अनि मान्छेमा फेरि निराश आयो। त्यसले अल्पकालीन समस्याहरू अल्पकालीन रूपमा तदर्थवादमा समाधान गरिदिँदाखेरि जनताहरूको चित्त बुझ्छ, तर त्यति होइन, जब तपाईँले प्रणाली बनाउनुहुन्छ अनि त्यसलाई चाहिँ त्यो टिगो हुन्छ, त्यो पेरिनियल हुन्छ, त्यो सिस्टम आफै काम गर्छ, त्यसले त्यस्तो प्रणाली बनाएर जब जनतालाई सेवा दिनुहुन्छ त्यो दिगो रहन्छ, नत्र यो तदर्थवादमा गरिएका सेवाले एकचोटि उपलब्धि प्राप्त हुन्छ तर जनतालाई तपाईँले सधैँभरि सेवा दिनुपर्छ नि, होइन, त्यस कारणले एक दिन गएर मेडिकल क्याम्प गरेर जनतालाई औषधि गरेर खुसी पारेर त हुँदैन नि, त्यहाँ त जन बिरामी हुने त 365 दिनै बिरामी अस्पताल आउँदाखेरि डाक्टर हुने, औषधि हुने, सबै जाँच हुने भएन, जनता खुसी हुन्छ, एक दिनको हेल्थ क्याम्पले पनि खुसी हुन्छ। तर तपाईँले यो एक दिने हेल्थ क्याम्प अथवा एक दिने भोज लगाएर खुवाएर खुसी पारेमा त जिन्दगी त यसरी देश त यसरी चल्दैन नि. त्यसैले सरकारलाई हाम्रो अब ठिक छ हामी सब सहयोग गर्छौँ सपोर्ट गर्छौँ, सम्पत्तिको छानबिन गर्नुहोस्, यो अवस्थित अव्यवस्थित बस्ती मिलाउनुहोस्, त्यसमा सबैको होइन जनताको पिरमर्का बुझेर अहिले व्यवस्थित रूपमा जनतालाई होइन साँच्चै पीडितलाई असर नपर्ने गरी मिलाउनुहोस्, यसमा सबै नेपाली काङ्ग्रेसको समर्थन साथ पनि रहन्छ. तर सबै अलिकति प्रणाली बनाएर त्यस प्रणालीलाई सञ्चालन गर्ने पारदर्शी रूपमा सञ्चालन गर्ने कानुन नीति नियम त्यसको क्षमता बढाएर त्यसमा काम गर्ने मान्छेहरू दक्ष मान्छेहरू छानेर यसरी गराउनुहोस् कि त्यो दीर्घकालीन रूपमा त्यो आफै रेगुलर रूपमा सञ्चालित होस्. तदर्थभावले चाहिँ
1: हस् गोविन्द राज पोखरेलज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: हस् धन्यवाद.
1: नेपाली कङ्ग्रेसका नेता गोविन्द राज पोखरेल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ. जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, IME गरौ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: हरो विषयमा तरो बहस, नेपाली बहस,
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
6: ग्लोबल IME बैंक, सबैका लागि बैंक
7: डिश होम फाइबर नेट।
8: यति बेला हाम्रो बीचमा वाचन प्रवीण पण्डित दिन बन्धु पोखरेल हुनुहुन्छ। गुरु, यहाँलाई नेपाली बहसमा हार्दिक स्वागत छ। नमस्कार।
9: नमस्कार, हार्दिक धन्यवाद हजुर। यहाँ सबैलाई सम्मान छ, अभाव छ, प्रेम छ।
8: आजबाट मलमास सुरु भयो, अधिक मास सुरु भयो। यो मलमास के हो, यो अधिक मास के हो, यसमा चाहिँ के गर्ने के नगर्ने अलिकति बुझाउ न गुरु।
9: हामीलाई केही कुरा राख्ने अवसर दिनुभएकोमा म हार्दिक सम्मान, साधुवाद, आभार व्यक्त गर्न चाहन्छु। वैदिक धर्म अनुसार कस्तो हुन्छ भने निखिलजी, यो तिथि, बार, नक्षत्र, युगकरणलाई पञ्चाङ्ग भन्ने चलन छ होइन। त्यो पञ्चाङ्गमा हाम्रो सूर्य गतिलाई पनि सम्म चाहिँ उत्तिकै सम्मानका साथ हेरेर तिथि अनुसार, गरी मिति अनुसार कर्म गरिन्छ। सँगै चन्द्रमासलाई, चन्द्रमाको गतिलाई पनि हेरेर हामी चाहिँ हाम्रो चाहिँ तिथि अनुसार कर्म गरिन्छ। अब हरेक वर्षमा 365 दिन हुन्छ भने चन्द्र मासमा 354 दिनको एक वर्ष हुन्छ। त्यसलाई अलिकति गहन ढङ्गबाट बुझौँ। त्यो 354 दिनमा 11 दिन कम हुन्छ 365 दिनको लागि। त्यो हरेक 3 वर्षमा 1 महिना बढी हुन जान्छ। 11 तिनपटक जोड्दाखेरि 33 दिन हुन्छ। लगभग 33 महिना जतिमा, 32-33 महिनामा चाहिँ यो अधिक मास या तपाईँले भने जस्तो मल मास आउने गर्छ। त्यो समयलाई चाहिँ वास्तवमा अहिले त अब पुरुषोत्तम मास भनेर पनि भनिन्छ। अब पश्चिमाहरूले चाहिँ सौरमास अनुसार त्यसलाई लिप इयर भन्ने गर्छन्। तर हाम्रो चाहिँ चन्द्रमाको गति अनुसार चाहिँ मिति अनुसार चल्ने हुनाले यो हरेक 32-33 महिनामा आउने यो अलिकति बढी महिना भएको चाहिँ, एक महिना बढी भएको चाहिँ तिथि अनुसारको महिनालाई अधिक मास या अधिक भनेको धेरै, या कसै कसैले अब नजानेर पहिले चाहिँ मल भनेको विकारयुक्त, यो फालिएको, काम नलाग्ने महिना भनेर मल मास भन्ने चलिन्छ। तर अहिले साक्षात पुरुषोत्तम भगवान्ले यो समय चाहिँ मेरो समय हो, यो महिनालाई मेरो आफ्नो महिना मान्छु, त्यसको अधिष्ठात्री पुरुष भनेर म बन्छु भनेर भगवान पुरुषोत्तमले चाहिँ यसलाई स्वीकार गरेको महिना हुनाले यसलाई पुरुषोत्तम महिना पनि भन्ने चलन छ शास्त्र अनुसार। यही अनुसार आजबाट चाहिँ अब अर्को कुरा के छ भने, यसमा जान्नै पर्ने कुरा चाहिँ एकै महिनामा दुईटा औँसी पर्यो भने, फेरि पनि दोहोऱ्याएर भन्छु म, एकै महिनामा दुईटा औँसी पर्यो भने त्यो दुईटा औँसी पर्दाखेरि पर्छ यो महिना। जस्तै आज औँसी परिहाल्छ, हिजो औँसी भयो, अनि जेठको महिनामा अर्को पनि औँसी पर्छ, अनि त्यसलाई चाहिँ अधिक मासको रूपमा चाहिँ हामी गणना गर्ने चलन छ। यही अनुसार हाम्रो पूर्वी धर्म दर्शन अनुसार, पञ्चाङ्ग निर्णय अनुसार चाहिँ आजबाट प्रारम्भ हुनेलाई अधिक मास भन्ने चलन।
8: एउटा गुरु, जस्तो अब यस वर्षको अधिक मास, पुरुषोत्तम मास वा मल मास कुन राशिका व्यक्तिका लागि विशेष शुभ वा चुनौतीपूर्ण मानिन्छ?
9: यो विशेष त सबै राशिका व्यक्तिहरूलाई, यो चाहिँ यो राशिको राशि भन्दा पनि सबैका लागि एउटा चुनौतीपूर्ण अनि अवसरको रूपमा पनि यसलाई लिइन्छ। चुनौतीपूर्ण यो मान्यतामा चाहिँ हामी चाहिँ नित्य कर्म चाहिँ गर्न मिल्यो, अब नैमित्तिक कर्महरू त्यस्तो कर्महरू गर्ने चलन छैन। यसमा जस्तो कि यो विवाह व्रतबन्ध अन्य किसिमका कर्महरू चाहिँ आवश्यकता पुराण लाउनु पर्यो भने यस्ता कर्महरू नगर्ने चलन छ। नित्य उपासना पद्धति सबैले गर्नै मिल्छ, यो राशि ऊ राशि भन्ने हुँदैन। र अरू यसमा चाहिँ विशेष त अझ साधनाका हिसाबले यो महिना चाहिँ उत्तम महिना मानिन्छ। पुरुषोत्तम भगवान भनेको साधनाको अधिष्ठात्री शक्ति, विशिष्ट चित्त बुद्धि मनकार हाम्रो चारवटा अन्तकरण हुन्छ, त्यो अन्तकरणको शुद्धिकरणको चाहिँ अधिष्ठात्री शक्ति भएको हुनाले भगवान पुरुषोत्तमको लागि ध्यान साधना योग इत्यादि यो महिनामा असाध्य उत्तम मानिन्छ। सबै राशि सबै नक्षत्र भएका व्यक्तिहरूले चाहिँ त्यो किसिमको साधना गर्ने, नैमित्तिक कर्मलाई छोड्ने र नित्य कर्म चाहिँ आफूले गर्दै आएका कर्महरू गर्न मिल्ने, व्रत प्रारम्भ गर्न मिल्ने, तर व्रत चाहिँ बिचमा व्रत चाहिँ गरिआएको व्रत गर्न मिल्ने र व्रत चाहिँ प्रारम्भ गर्न नमिल्ने भन्ने पनि यसमा चाहिँ नियम रहेको छ। त्यसले गर्दाखेरि हामी सबैका लागि यो मास चाहिँ अत्यन्त उत्तम।
8: एउटा कुरा कि जस्तो अब धेरैलाई यो क्युरियोसिटी हुन सक्छ, अधिक मासमा विवाह व्रतबन्ध गृह प्रवेश जस्ता मांगलिक कार्य नगर्नु पर्नेका मुख्य कारणहरू, जस्तो नयाँ काम गर्न नमिल्ने यसका मुख्य कारण, यसको ज्योतिषीय आधार चाहिँ के हो?
9: अब यसको ज्योतिषीय आधार चाहिँ एकै महिनामा दुईटा औँसी पर्छ भनेर यो अलिकति अशुभ मानिन्छ। यो विषयलाई चाहिँ चन्द्रमाको हिसाबले पनि यो चन्द्रमाको प्रभावलाई हेर्ने भनेदेखि हरेक 48 दिनमा चन्द्रमामा एक किसिमको असाध्यै ठुलो दशा आउँछ, अनि त्यसले गर्दाखेरि चाहिँ 48 दिनमा 3 पटक दशा आउँछ चन्द्रमामा। यो चाहिँ ज्योतिषीय हिसाबबाट पनि वैज्ञानिक हिसाबबाट पनि, र यसले गर्दा अब दुई एक महिना झन्डै 16 दिन 32 दिन जतिको महिनामा यो अधिक मास पर्ने हुनाले 2 पटक यो किसिमको चाहिँ चन्द्रमालाई त्यो किसिमको दशा प्रभाव ग्रह नक्षत्रमा प्रभाव गर्ने पार्ने हुनाले चाहिँ हरेक ग्रह राशि नक्षत्रका व्यक्तिहरूलाई चाहिँ चन्द्रमाको चाहिँ, चन्द्रमा भनेको मनको देवता, मनको प्रभाव चाहिँ हरेक व्यक्तिलाई रहने हुनाले अलि मानसिक अशान्ति हुने हिसाबबाट त्यस्ता नित्य के अरे नैमित्तिक कर्महरू, विवाह व्रतबन्ध माङ्गलिक कर्महरू, गृह प्रवेशहरू चाहिँ नगर्ने चलन छ। यो चाहिँ असाध्यै वैज्ञानिक पनि ज्योतिषीय हिसाबले पनि उत्तम छ। त्यसले गर्दा अब अरू साधनाका हिसाबले ध्यान साधना अनि उपासना चाहिँ गर्न मिल्यो होइन, तर चाहिँ अन्य कर्म माङ्गलिक कर्म यहाँले भने जस्तै त्यो कर्म चाहिँ नगर्ने चलन छ।
8: जस्तो पुरुषोत्तम मासमा भगवान विष्णु वा नारायणको पूजा किन विशेष महत्त्वपूर्ण छ? यो चाहिँ
9: भगवान विष्णुकै आराधना गरेर यो मलमास भनेर सबैले हेला गरेको महिना, त्यो मलमासले चाहिँ पछि गएर भगवान विष्णुकै आराधनाको माध्यमबाट पुरुषोत्तम भगवानको दर्शन गरेको हुनाले भगवान विष्णुले नै त्यो मलमासलाई च्यापेर तिमीलाई भगवान पुरुषोत्तमको दर्शन गराउँछु अनि पुरुषोत्तम भगवानको कृपा प्राप्त महिनाको रूपमा तिमीलाई चाहिँ अगाडि बढाउँछु भने हुनाले यो विशेष त मलमासले भगवान विष्णुको आराधना गरेको भन्ने पौराणिक आख्यान पनि छ, यसका चाहिँ शास्त्रीय मान्यताहरू पनि छन्। त्यसले गर्दाखेरि पुरुषोत्तम महिनामा चाहिँ अरू देवताभन्दा भगवान विष्णुको उच्च स्थान भएको भनेर यसरी भगवानको चाहिँ असाध्य उपासना, ध्यान, व्रत, साधना इत्यादि गर्ने चलन छ।
8: जस्तो यो राष्ट्रकै कुरा गर्ने हो भने, देशकै कुरा गर्ने हो भने पनि देशले पनि केही नयाँ कामको थालनी गर्ने होला, सरकार सत्ता सञ्चालनका क्रममा पनि होइन विभिन्न नयाँ कामहरू गर्नुपर्ने होला, माङ्गलिक कामहरू होला, होइन यसमा पनि यसले असर गर्छ मलमासमा?
9: मैले चाहिँ के भन्ने गर्छु भने यदि सरकारले कुरा सुन्छ भने अहिले यो हुन त यो सरकारको आफ्नो बाध्यता होला, वैधानिक बाध्यता पनि होला, यो बजेट चाहिँ जेठ 15 गते ल्याउने भन्ने जुन एउटा परम्पराको
8: महिनामा
9: सार्दाखेरि चाहिँ उत्तम हुन्छ भन्ने मेरो सरकारलाई एउटा अनुरोध पनि, एक किसिमको चाहिँ सरकार सञ्चालकहरूलाई सुझाव पनि रहेको छ। यो अवस्थामा यो मलमासको समय या चाहिँ पुरुषोत्तम मासको समयमा चाहिँ एउटा माङ्गलिक शुभारम्भका कार्यहरू, यो अर्को वर्षको बजेटको घोषणाका कार्यहरू चाहिँ नगर्न पाए हुन्थ्यो भन्ने मेरो अनुरोध
8: हो। होइन, बजेट सार्दाखेरि असारमै ल्याउँदाखेरि उत्तम हुन्छ गुरु, यसमा चाहिँ यसका केही त्यस्ता कारणहरू दिन सक्नुहुन्छ तपाईँ?
9: मैले अघि नै भनिहालेँ, माङ्गलिक कर्मका लागि अब ग्रहको नक्षत्रको, विशेष त ग्रह नक्षत्रमा चाहिँ चन्द्रमाको प्रभाव सिधै रहने हुनाले चन्द्रमासको हिसाबले नै हामीले चाहिँ पूर्वी दर्शन अनुसार यो अधिक मास गर्ने हुनाले यो चन्द्रमा मनसँग सम्बन्धित हरेक व्यक्तिलाई यसले प्रभाव पर्ने हुनाले चाहिँ यसको निश्चित भूगोललाई पनि प्रभाव पर्ने, त्यहाँमाथि वैदिक सभ्यताको प्रारम्भ भएको यो हिमाल हिमालयन सभ्यता विश्वको सबभन्दा हिमालयन सिभिलाइजेसन सबभन्दा पुरानो सभ्यताको शुभारम्भ भएको वैदिक पञ्चाङ्गको सुरु भएको यो भूमिमा अनि यस्ता माङ्गलिक कर्महरू चाहिँ यही अधिक मासमा नगर्नु पाए हुन्थ्यो। यसले यसै त हाम्रो देशमा विभिन्न घटना परिघटनाहरू भएका छन् भने अब नहोस् भन्नका लागि चाहिँ यो माङ्गलिक कर्मका लागि चाहिँ असार महिनामा बजेट ल्याउन उपयुक्त हुन्छ भन्ने मेरो अनुरोध हो।
8: अब यो अधिक मासमा जन्मिएका बालबालिकाहरूको भविष्य वा ग्रह स्थितिलाई ज्योतिषले कसरी हेर्ने गर्नु भएको छ वा चाहिँ यो अवस्थामा बालबालिकाहरू जन्मिँदाखेरि के हुन्छ? अब यो जन्मिने र मर्ने क्रम त शाश्वत छ होइन, यो त हुन्छ नै,
9: यो अवस्थामा के असर पर्छ? मनसँग सम्बन्धित हुनाले मानसिक रूपमा अलिक विक्षिप्त भएको अवस्थामा त्यो बेलामा गर्भाधान प्रक्रिया चाहिँ नगर्नु भन्ने नै एउटा नियम हो। यसका केही वैज्ञानिक कारणहरू मैले चन्द्रमा मनसँग सम्बन्धित कुराहरू मानसिक अग्नि पञ्चाङ्ग योगबार नक्षत्र कर्ण इत्यादिको प्रभावको कुरा मैले गरिहालेँ होइन
8: ठिक हो।
9: त्यसले गर्दाखेरि त्यो बेलामा चाहिँ गर्भाधान प्रक्रियामा संलग्न नहुनु, गर्भाधान प्रक्रिया सम्पन्न भइसकेर एउटा पुंसौन विधिबाट चाहिँ गर्भ रहेर बच्चा जन्मन्छन् भने ती बच्चाको पनि विशेष किसिमको साधना पद्धति र विशेष किसिमको चाहिँ बच्चा जन्मिसकेपछि बच्चाहरूलाई चाहिँ अब नरनादि कर्म नगर्ने भने होइन गर्नु मिल्छ, तर एउटा साधना विधि साधन पद्धतिमा चाहिँ अलि विधि विधान अनुसार कर्म गर्दै अगाडि बढाउनु पर्छ, जसले गर्दाखेरि बच्चालाई मानसिक रोग नहोस्। अहिले तपाईँले देख्नु भएको छ नि यो चन्द्रमाकै प्रभावले अलिक बढी प्रभाव भएको हुनाले अहिले नासाले पनि अमेरिकाको नासाले पनि यो कुरा प्रमाणित गरिरहेको छ। अहिले अधिकांश बच्चाहरूमा अटिजमको प्रब्लम अलिकति मानसिक अस्तव्यस्तताको समस्या पनि धेरै देखिएको छ। त्यसले गर्दाखेरि अलिक सजग भएर अभिभावकहरूले यो बेलामा बच्चा जन्मदाखेरि त्यो किसिमको चाहिँ कर्म गर्दाखेरि पनि सजग हुनुपर्छ भन्ने
8: अधिक मासमा गरिएको दान पुण्यको फल अन्य महिनाको भन्दा अलिकति फरक हुन्छ भन्ने पनि छ, यो शास्त्रीय हिसाबले यो सही हो सत्य हो?
9: यसमा यस्तो छ, मैले अघि नै भने भगवान पुरुषोत्तम पुरुष भनेको चाहिँ आत्मा हो, ज्योति हो, शक्ति हो, जागृति हो, होइन पुरुष भने या छोरा मान्छे छोरी मान्छे भने होइन भन्न खोजेको होइन, पुरुष नारी भन्न खोजेको होइन, उत्तम भनेको श्रेष्ठ आत्मामा श्रेष्ठ यानि कि परम चेतनामै परम प्रकाशमै परम ब्रह्ममय आत्मिक शक्तिमा सम्बन्ध सर्वश्रेष्ठ साधनायुक्त परम चेतनाको महिना भएको हुनाले यो महिनामा चाहिँ परम चेतनालाई सम्झेर आफूभित्र चाहिँ अहम् ब्रह्मास्मि यानि कि म ईश्वरी शक्ति हुँ, ईश्वरभन्दा म भिन्न छैन, ईश्वर सागर हो भने म थोपा हो भन्ने भावले जुन साधना गरिन्छ यसका नियमहरू छन्। पुरुषोत्तमसँग सम्बन्धित पुरुष भनेका चाहिँ मैले अहिले भनिहालेँ चेतना ज्योति आत्मा हो। आत्मामा उत्तम चाहिँ आत्माले चाहिँ एउटा वरदान दिएको महिनाको रूपमा यो महिनालाई लिइन्छ। त्यसले गर्दा योग साधना ध्यान दान जप चाहिँ अरू महिनामा भन्दा स्वयं पुरुषोत्तमसँग जोडिएको महिना हुनाले यसमा अलिकति अधिक फल मिल्ने, यसको प्रभाव पनि बढिरहने, मानसिक प्रभाव पनि बढिरहने हुनाले त्यो महिनामा त्यो किसिमका चाहिँ कर्महरू गर्ने चलन छ।
8: र जाँदा जाँदै अन्तमा अधिक मासमा सामान्य मानिसले दैनिक जीवनमा के सावधानी अपनाउनु पर्छ र के गर्दा शुभ फल प्राप्त हुन्छ?
9: अनि माङ्गलिक कर्म चाहिँ नगर्ने, अब नित्य कर्म चाहिँ गर्दै आएका कर्महरू व्रतदेखि लिएर चाहिँ आफ्ना कर्महरू चाहिँ गर्न मिल्छ। त्यसले गर्दाखेरि अब नैमित्तिक कर्महरू नगर्ने, माङ्गलिक कर्महरू शुभारम्भ केही कार्यक्रम कामहरू शुभारम्भ गर्नुपर्छ भने त्यो पनि अहिले केही पनि नगर्ने र यसका लागि साधना ध्यान अनि पुरुषोत्तमको आराधना पुरुषोत्तम महात्म्य सुन्ने यसका प्रभावहरू चाहिँ मानसिक आयामको चाहिँ साधनाका कर्महरू चाहिँ इत्यादि गर्न मिल्छ। यही अनुसार अगाडि बढ्नका लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।
8: हस् गुरु यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु। नमस्कार।

0: भएका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
11: दमौलिया FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9864603385।
3: किन आँखा मिचेको मिचे गरेको?
4: हेर न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसि क्या
4: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560-68667।
3: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखली कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 0 0 0।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ।

0: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
4: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
5: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97 074 042 34।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9805800700
3: 9846040344

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
3: 9827848448, 9846554595 र 9846011818।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
11: 9556234।
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363637, 9856607 र 9856608।
11: ब्रेसलेट, मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
13: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 025।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू,
12: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
11: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
10: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
11: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
10: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
11: उचित छात्रवृत्तिको व्यवस्था,
12: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
11: स्वस्थ चमेना गृहको व्यवस्था,
12: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
11: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
13: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
14: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
1: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
14: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
0: दमौली एफएम 94.2 समुदाय को आवाज।
15: We are Subisu Internet. Subisu, gig fiber exceeding expectation.
16: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल ब्याङ्किङ
17: प्रभु बैंक द रिजन फर योर सक्सेस
16: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो प्रभु मनी ट्रान्सफर
18: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
19: रोयल सुज नामै काफी छ

0: भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन। देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौँ कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ अनागरिक समूह।
1: के हो यो अनागरिक समूह भनेको?
2: खै कति धेरैजना हुन्, कपडा पनि एउटै छ, खतरा हुन्छ क्या?
1: गीत पनि गाउँछ होला,
2: कोही त नाच्ने जस्ता पनि छन्।
0: धन्यवाद।
3: स्वागत छ तपाईँहरूलाई।
4: धन्यवाद।
3: समूहको नाम अनागरिक राख्नुभएको रहेछ, कुन अर्थमा?
5: जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह।
6: ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई।
7: कसरी बन्नुभयो अनागरिक समूह?
5: हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ। त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको सर यो समूह।
8: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

0: तपाईहरुले त्यो देशको सुन्दर तारा कथा बेता छर्लङ्ग देखाइदिनु भन्नु
1: खै के दिन सक्छौ र हामी तपाईहरुलाई
2: छ एउटा कुरा
3: तपाईहरु सिधै फाइनलमा जाँदै
4: हुनुहुन्छ।

0: पुलिया FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरूम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
11: हेर त, रगतै रगत भो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
12: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुक को ओरालोमा रहेको बन्दीपुरे कान्छा को मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
9: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
10: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
12: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
11: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
12: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
11: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
13: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
12: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9410061, 9066373344।
14: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
14: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
14: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली एफएम 94.2 समुदायको आवाज।
15: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन।

0: 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704074042434।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिला के प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-363-715 र 98-41-12-07-40।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9111751760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-63-715 र 98-41-12-07-40।
6: दमौली FM 94.2 समुदायको आवाज।
7: OSR Digital, entertaining the nation.

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो, के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98560 63 363, 98560 60 917 र 98560 60 867।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 6056 98563 6056।
0: दमौली एफएम 94.2 समुदायको आवाज।
13: वॉइस ऑफ डिजिटल एंटरटेनिंग द नेशन।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू। तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो, बुझिस्?

0: EFM 94.2 समुदायको आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846041633, 9017150898, 9464603385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9560443234।
7: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9056025380, 9014852518 र 9065153332।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460628603। दमौली कलेज, ब्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: यो समय दमौली एफएम को हो।
12: यति बेला मध्याह्नको 12 बजेको छ।
11: It's 12 p.m.

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय मन्त्रालयहरूको संख्या घटाएको सरकारद्वारा गाभिएका मन्त्रालयको नाम परिवर्तन गर्ने कार्य शुरू। सरकारका गलत कदम विरूद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने नेकपाका संयोजक प्रचण्डको भनाई। संविधान संशोधनका लागि कंग्रेस सभापति थापाले जेएनजी अगुवाहरूको राय सुझाव लिँदै अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको संयोजक शाहको भनाई। पार्टी विभाजनको चर्चा हल्ला मात्रै भएको कंग्रेस नेता पोखरेलको दावी। सरकारको स्वीकृति बेगर विद्युत प्राधिकरणद्वारा 56 अर्ब बढ़ीको शेयर लगानी। कामी रिताद्वारा 32 औं पटक सगरमाथाको सफल आरोहण। कंगोमा इबोला भाइरसको संक्रमण निरन्तर बढ्दै 80 जनाको मृत्यु। 100 औं नागरिकमा शंकास्पद केसहरू फेला। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकाको योजना अन्तिम समयमा आएर रद्द। र भारतमा हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली महिला टोलीको घोषणा। टीममा एन्जिलाको कप्तानी गर्ने गुजरात विरूद्ध 29 रनको जित निकालेसँगै कोलकाता प्लेअफको सम्भावना कायम राख्दै 11 7 औं स्थानमा उक्लियो।

0: वॉशर मा क्रॉम्पटन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद मा एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन मा क्रॉम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भाई पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू भएको सम्बन्धी खबरबाट सरकारले प्रशासनिक सुधार मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउने प्रक्रिया अघि बढ़ाएको छ सोही अनुसार सिंहदरबार स्थित गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू भएको छ वैशाख 30 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्य विभाजन तय गरेको हो नयाँ कार्य विभाजनमा भएका मन्त्रालय अन्तर्गत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय कायम गरिएका छन् यस अघि संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर नयाँ संरचना बनाएको छ नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ गृह परराष्ट्र रक्षा कानून न्याय तथा संसदीय मामिला उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई यथावत राखेको छ यस्तै शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि सम्बन्धी क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएको छ अनुसन्धान आविष्कार र प्रविधि विकासलाई प्राथमिकता दिन छुट्टै मन्त्रालय बनाइएको हो सरकारले अन्य मन्त्रालयको संरचनामा भने व्यापक हेरफेर गरेको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ त्यस्तै शिक्षा मन्त्रालयमा खेलकुद क्षेत्र समेटेर शिक्षा तथा खेलकुद मन्त्रालय नामाकरण गरिएको छ भने श्रम मन्त्रालयमा युवा क्षेत्र थपेर युवा श्रम तथा रोजगार मन्त्रालय बनाइएको छ यस्तै महिला तथा बालबालिका मन्त्रालयको दायरा विस्तार गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा क्षेत्र समेत समेटिएको छ अब उक्त मन्त्रालय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका रूपमा सञ्चालन हुनेछ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम विरूद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने बताउनु भएको छ आज बिहान सुर्खेतको सदरमुकाम वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेको भन्दै समर्थन गर्न नसकिने बताउनु भएको हो संविधान संशोधन बहसपत्र कार्यदलको काम विद्यार्थी र कर्मचारी ट्रेड युनियन खारेजी अध्यादेश लगायतका कारण सरकारको नियत सही नदेखिएको उहाँको टिप्पणी छ उहाँले लोकतन्त्रको सुदृढीकरण संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनु भएको छ पछिल्लो समय देशको राजनीति र सरकार सही ट्र्याकमा नरहेको समेत उहाँले बताउनु भएको छ नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूको राय सुझाव लिँदै हुनुहुन्छ आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्नका लागि डाकिएको छ कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो 18 जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी गराएको छ उक्त कार्यक्रममा संविधानविद तेजमान श्रेष्ठ अध्यापक डाक्टर खनाल सहितका व्यक्तिहरू सहभागी हुने बताइएको छ सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि बोलाएको थियो तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरे गरेका थिए। उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका छन्। आन्दोलनका पीड़ित परिवारको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हक हितका लागि निरन्तर काम गरिरहेको समेत बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: सर को खरीद में कैश बैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर, नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: न्यू ईयर न्यू फाइभ स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिश वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रिजल्ट जित्ने मौका, नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेलले पार्टी विभाजनको संगारमा पुगेको भन्ने चर्चालाई खारेज गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै पोखरेलले 15 महाधिवेशन नजिकै गर्दा पार्टीभित्र देखिएका बहस, छलफल र असन्तुष्टिहरू स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताउनु भएको हो। नेता पूर्णबहादुर खड्का लगायतको समूहले उठाएका गुनासाहरूलाई नेतृत्वले संवाद र वार्ताकै माध्यमबाट छिट्टै समाधान गर्ने समेत उहाँको दावी छ। पार्टीको क्रियाशील सदस्यता नवीकरण र डिजिटलाइजेशनको विषयमा देखिएको विवादबारे स्पष्ट पार्दै नेता पोखरेलले प्रविधिको प्रयोग मार्फत सदस्यता अपडेट गर्नु नीतिगत रूपमा सकारात्मक कदम भएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले सरकारको स्वीकृति बेगर 56,08,60,00,000 रूपियाँ बराबरको शेयर लगानी गरेको पाइएको छ। महालेखा परीक्षकको 63 प्रतिवेदनले कानून उल्लंघन गरी सब्सिडरी एसोसिएट र अन्य गरी 35 निकायमा उक्त रकम बराबरको शेयर लगानी गरेको उल्लेख गरिएको छ। सारांश प्रतिवेदनमा भनिएको छ, नेपाल विद्युत प्राधिकरण ऐन 2041 दफा 5 क अनुसार शेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्छ। नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वीकृति बेगर 35 निकाय, सब्सिडरी, एसोसिएट तथा अन्यमा 56,08,60,00,000 रूपियाँ बराबरको शेयर लगानी गरेको छ। कीर्तिमानी आरोही कामी रिता शेर्पाले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। 56 वर्षीय कामी रिताले 17 मे 2026 अर्थात आज बिहान 10:12 जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको 7 समिट टेक्स्टले जनाएको छ। उहाँ एभरेस्ट म्यानको उपनामले पनि चिनिनुहुन्छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी उहाँकै नाममा छ। 32 पटक सफल आरोहणपछि कामी रिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको छ। सेमेट समिट टेक्स्टले फेसबुकमा लेखेको छ, उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा भव्य स्वागतको तयारी गरिँदैछ। मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 स्थित एक्ले भट्टीबाट ठूलो मात्रामा चाइनिज भेप इलेक्ट्रिक चुरोट बरामद गरिएको छ। सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति 9 बजे 9 कार्टुनभित्र लुकाई राखिएको भेप र 2 कन्टेनर सहित 3 नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका 1 बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 बस्ने फुन्जु दोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका बस्ने पासाङ शेर्पा रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको संक्रमणबाट हालसम्म 80 जनाको मृत्यु भइसकेको छ भने 246 शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि डब्ल्यूएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाका अनुसार यस पटकको पहिलो संक्रमण एक नर्स देखिएको अनुमान गरिएको छ जसको गत अप्रिल 24 मृत्यु समेत भइसकेको थियो। अमेरिकाले पोल्याण्डमा थप सैन्य पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनशीप खेलले महिला नेपाली महिला टोलीको घोषणा भएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन नेउपानेले कप्तान एन्जिला तुम्बा पो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गर्नुभएको हो। टीममा एन्जिलाले कप्तानीको पुनरागमन गरेकी छिन्। यसअघि फरवार्ड सावित्रा भण्डारी साम्बा कप्तान थिइन्। मिडफिल्डर अनिता लम्जेल नयाँ अनुहारका रूपमा समेटिएकी छिन्। प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। र गुजरात टाइटन्स विरूद्ध 29 रनको जित निकाल्दै कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लीग आइपीएल 2026 प्लेअफ सम्भावनालाई कायम राखेको छ। तर यो निकै न्यून सम्भावना मात्रै हो। गैराती इडेन गार्डनमा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभर नै ब्याटिङ गरे पनि 4 विकेट गुमाएर 218 रनमा समेटियो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 2 विकेट गुमाउँदै 247 रनको योगफल तयार पारेको थियो। जितसँगै 11 अङ्क जोडेको कोलकाता 7 स्थानमा छ। हारका बावजुद गुजरात 13 खेलबाट 16 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संघीय मन्त्रालयहरूको संख्या घटाएको सरकारद्वारा गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू। सरकारद्वारा गलत काम भइरहेको र गलत कदम विरूद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने नेकपा संयोजक प्रचण्डको भनाई। संविधान संशोधनका लागि कंग्रेस सभापति थापाले जेएनजी अगुवाहरूको राय सुझाव लिँदै अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको संयोजक शाहको भनाई। पार्टी विभाजनको चर्चा हल्ला मात्रै भएको कंग्रेस नेता पोखरेलको दावी। सरकारको स्वीकृति बेगर विद्युत प्राधिकरणद्वारा 56 अर्ब बढ़ीको शेयर लगानी। कामी रिताद्वारा 32 पटक सगरमाथाको सफल आरोहण। कंगोमा इभोला भाइरसको संक्रमण निरन्तर बढ्दै 80 जनाको मृत्यु, सयौं नागरिकमा शंकास्पद केसहरू फेला। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकाको योजना अन्तिम समयमा आएर रद्द। र भारतमा हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको घोषणा। टीममा एन्जिलाले कप्तानी गर्ने। गुजरात विरूद्ध 29 रनको जित निकालेसँगै कोलकाताको प्लेअफको सम्भावना कायमै। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले राखेथे नि। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: EFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागेँ कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 94452800

क्यों घासा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: छ बिपी सप्लायर्स, फोन 0635653119, 98560273119।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खाना जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460 40344।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672424, 9843672424। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98560 69 17 र 98560 68 67।
6: दमौलिया FM 94.2 समुदायको

0: BFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।

0: केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9799549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला? खै
3: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
5: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
3: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9774074034।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 25।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफगाफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: Willingo Festivity Offer अब Pound House 1 वर्षको 200 Mbps Internet र Net TV साथमा Dual Band Router Nokia Beacon 1.1 Mesh Router र Net TV Set Top Box मात्र रु 1200 प्रति महिनामा शर्तहरू लागू हुनेछन् छिटो भनेकै Willing
1: Damoli FM 94.2 समुदायको आवाज
2: भावना म्यूजिक सोल्युशन प्रस्तुत कर

0: नमस्ते, म खेम सेन्चुरी।
1: नमस्ते,
0: म विगतका दिनहरूमा हामीले गाएका गीतहरू धेरैभन्दा धेरै यहाँहरूले माया गर्नु भएको छ र आशा छ
1: यो गीतलाई पनि त्यति नै माया गरिदिनुहुन्छ।
0: धन्यवाद।

0: TFM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
5: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97, 97074, 042,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चट्टी।

0: पट आदिको व्यवस्था छ। विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
0: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन 98058007000, 98460403।

0: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो के खाछ हानी होला खै
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609191 9704042434
4: यो समय दमौली एफएम को हो
5: यति बेला दिउँसोको 3 बजेको छ
4: इट्स 3 पीएम
6: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 3 बज्यो

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बुटवलमा भूमिहीन सुकुम्बासीको विशाल प्रदर्शन, सरकार विरूद्ध नाराबाजी, 50 लाख नागरिक प्रभावित भएको दावी, कोहलपुरमा 700 बढी घर टहरा भत्काइयो, होल्डिङ सेन्टरमा राखिएका विस्थापितको बिचल्ली। एमालेलाई सिद्धान्त र व्यवहारको असन्तुलन सुधार्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह, जसपा लोसपा एकतामा रिदेश त्रिपाठीको असन्तुष्टि, दोहोरो सदस्यताले बढ़ायो विवाद, सानेपामा आफ्ना सांसदहरूसँग कांग्रेसको समसामयिक विषयमा छलफल। मन्त्रालय माथहतका नियुक्ति दलीय भागबण्डा मुक्त हुने, रोस्टरबारे संस्कृति मन्त्रालयको स्पष्टीकरण, नेपालमा उच्च रक्तचापको जोखिम बढ़दो, 24% बढ़ी वयस्क प्रभावित, चितवनमा जंगली च्याउ खाँदा बिरामी परेका थप 1 जनाको मृत्यु। जलवायु परिवर्तनले अस्ट्रेलियामा आवास संकटको खतरा, न्यून र मध्यम आय भएका परिवार बढ़ी मारमा पर्ने अध्ययनको निष्कर्ष, लेबनान विराम थप निर्णयको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, युद्ध विरामको पूर्ण सम्मान गर्न अपील। र आईपीएलमा बेंगलुरू र पंजाब भिड्दै फिफा विश्वकपका लागि दक्षिण कोरियाली टोलीको घोषणा।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बुटवलमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको वृहत प्रदर्शन सम्बन्धी खबरबाट, सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना सरकारले डोजर चलाएर उठीवास लगाएको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आज रूपन्देहीको बुटवलमा विशाल प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा राजमार्ग चौराबाट शुरू भएको प्रदर्शनमा विभिन्न जिल्लाका हजारौं नागरिकको सहभागिता रहेको छ। उनीहरूले डोजर आतंक मच्चाएको भन्दै सरकार विरूद्ध चर्को नाराबाजी गरेका छन्। समितिका अनुसार भरपर्दो आधार र विकल्प बिना बस्ती हटाउँदा देशभरका 12 लाख भन्दा बढ़ी परिवारका झण्डै 50 लाख नागरिक प्रभावित भएका छन्। यो आन्दोलनलाई कांग्रेस, एमाले, नेकपा, केन्द्र र राप्रपा सहित रूपन्देहीका 12 वटा राजनैतिक दलले ऐक्यबद्धता जनाएका छन्। भूमिहीनहरूको समस्याबारे ठोस निष्कर्ष निकाल्न र राष्ट्रिय स्तरको संघर्ष समिति गठन गर्न भोलि जेठ 4 गते बुटवलमै राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ। यस्तै बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 वटा घर टहरा हटाएपछि विस्थापित सुकुम्बासीको विचल्ली भएको छ। नगरपालिकाले वडा नम्बर 11 स्थित क्रिकेट मैदान नजिकैको सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचना भत्काएको हो। घर टहरा हटाएपछि प्रभावित परिवारलाई नयाँ बस पार्क भवनको होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा, एमालेलाई वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खुस्थित मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले एमालेमा एदाकदा सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। यसका कारण समाजमा पार्टीप्रति प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्न नेतृत्वको ध्यान आकर्षण गराउनुभयो। पार्टी र जनताबीचको दूरी बढेमा राजनैतिक आन्दोलनको मर्म कमजोर हुने भन्दै उहाँले कार्यकर्तालाई जनताको दुःख सुखमा सहभागी हुन निर्देशन दिनुभएको छ। जसपा र लोसपा नेपाल बीचको पार्टी एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। एकता प्रक्रियाको शुरूआतमै सहभागी त्रिपाठीले अन्तिम समयमा आफूलाई व्यवस्था गरिएको गुनासो गर्नुभएको हो। यता नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आफ्ना संघीय सांसदसँग छलफल गरेको छ। कांग्रेस संसदीय मामिला सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको सहभागिता रहेको छ। केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको समय जगतमा रहेको समितिले समसामयिक राजनैतिक घटनाक्रम र संसदीय मामिलाका विविध विषयमा सांसदहरूलाई जानकारी गराउने उद्देश्यले यो छलफल राखेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न संस्थाहरूको रिक्त पदपूर्ति प्रक्रियाका लागि तयार पारिएको रोस्टर बारे स्पष्टीकरण दिएको छ। मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग गरिएको नभई नजरमा नपरेका गुमनाम प्रतिभा र विज्ञको पहिचान गर्ने संस्थागत अभ्यास मात्र भएको प्रष्ट पारेको हो। विगतमा प्रागिक योगदान नभएका तर दलको झण्डा बोकेकै भरमा नियुक्ति पाएका व्यक्तिका कारण जनआवाज उठेको स्मरण गराउँदै मन्त्रालयले यसपटक राजनैतिक भागभण्डाबाट टाढा रहने प्रतिबद्धता जनाएको छ। गत भदौ 24 गते भएको जेएनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पुरानो भवनको पूर्वी मोहटा मरमत गर्ने कार्य शुरू गरिएको छ। आगामी 3 महिनाभित्र सम्पन्न गरी शुरू गरिएको सो पुननिर्माण अन्तर्गत हाल भवनमा रंगरोगन गर्ने, झ्यालडोका फेर्ने तथा एसी जडान गर्ने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: माइडियासँग स्मार्ट लाइफ।
4: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालमा उच्च रक्तचाप प्रभावितको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ। विश्व उच्च रक्तचाप दिवस 2026 को अवसरमा स्वास्थ्य सेवा विभागको इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको रोकथाम र नियन्त्रणका लागि जनचेतना जगाउन अपील जारी गरेको छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 24.5% वयस्कमा उच्च रक्तचापको समस्या छ भने कुल मृत्युको करिब 70% हिस्सा ओगट्ने नसर्ने रोगको मुटु तथा रक्तनली सम्बन्धी रोगबाट मात्रै 27% भन्दा बढ़ीको मृत्यु हुने गरेको छ। प्रारम्भिक अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिए पनि यसलाई मृत्युको मौन कारक भनिएको छ। अस्वस्थकर जीवनशैली, अत्यधिक नुनको सेवन, शारीरिक निष्क्रियता र मानसिक तनावका कारण यो जोखिम बढ़ेको भन्दै महाशाखाले 30 वर्षमाथिका सबै नागरिकलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गर्न, नियमित व्यायाम गर्न र चिकित्सकको सल्लाह बमोजिम मात्रै औषधि सेवन गर्न आग्रह गरेको छ। चितवनको इच्छा कामना गाउँपालिका एक कुलवाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नमुनाको जेठ 1 गते सञ्जयको गैराती उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। गत वैशाख 29 गते स्थानीय श्याम बहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका थिए। तीमध्ये बिरामी परेका 3 जनालाई ज्येष्ठ 1 गते अस्पताल भर्ना गरिएको थियो। सरकारले पोखराको फिस्टेल डेरी प्रालीद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। साथै उक्त उत्पादन बिक्री वितरण नगर्न र नगराउन सम्बन्धित व्यवसाय र उपभोक्तालाई सूचित गरिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त आइसक्रीमको नमूना प्रयोगशालामा परीक्षण गर्दा हानिकारक ब्याक्टेरिया भएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यही पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्र को संचार।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। जलवायु परिवर्तनको तीव्र असरका कारण आगामी वर्षमा अस्ट्रेलियामा आवास संकट अत्यन्त गम्भीर बन्ने एक विस्तृत अध्ययनले देखाएको छ। प्रदूषण उत्सर्जनको दर उच्च रहेमा सन् 2035 त्यहाँ घरबार विहीन हुने मानिसको संख्या हालको तुलनामा 4 गुणासम्म बढ़न सक्ने अनुसन्धानकर्ताले बताएका छन्। यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायल बीच जारी युद्धविरामको अवधि 45 दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गरेका छन्। राष्ट्रसंघको प्रेस कार्यालयद्वारा जारी वक्तव्य अनुसार महासचिव गुटेरेस यसले यस कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकको दुःख कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरू र पंजाब किंग्स बीच प्रतिस्पर्धा हुँदैछ। हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियम धर्मशालामा हुने यो खेल दिउँसो 4:15 हुनेछ। जारी सिजनमा समान 12-12 खेल खेलिसकेका दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। 8 खेलमा जित निकाल्दै 16 अंकसहित शीर्ष स्थानमा रहेको बेंगलुरू प्लेअफ नजिक छ भने 6 जितसहित चौथो स्थानमा रहेको पंजाबलाई प्लेअफको दौड़मा टिकिरहन आजको खेल जित्नै पर्ने दवाब छ। उता दक्षिण कोरियाले आगामी फिफा विश्वकप 2026 लागि कप्तान सन ह्युड मिनलाई समेट्दै 26 सदस्यीय बलियो टोलीको घोषणा गरेको छ। मेजर लीग सकर क्लब लस एन्जलस एफसीबाट खेलिरहेका 33 वर्षीय भेटरान फरवार्ड सनले आफ्नो करियरको चौथो विश्वकप खेल्न लागेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बुटवलमा भूमिहीन सुकुम्बासीको विशाल प्रदर्शन, सरकार विरूद्ध नाराबाजी, 50 लाख नागरिक प्रभावित भएको दावी, कोहलपुरमा 700 बढी घर टखरा भत्काइयो, होल्डिङ सेन्टरमा राखिएका विस्थापितको विसल्ली। एमालेलाई सिद्धान्त र व्यवहारको असन्तुलन सुधार्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह, जसपा लोसपा एकतामा रिदेशतिर फाटेको असन्तुष्टि, दोहोरो सदस्यताले बढ़ायो विवाद, सानेपामा आफ्ना सांसदहरूसँग कंग्रेसको समसामयिक विषयमा छलफल। मन्त्रालय माथतका नियुक्ति दलीय भागभण्डा मुक्त हुने, रोस्टरबारे संस्कृति मन्त्रालयको स्पष्टीकरण, नेपालमा उच्च रक्तचापको जोखिम बढ़्दो, 24% बढ़ी वयस्क प्रभावित, चितौनमा जंगली च्याउ खाँदा बिरामी परेका थप 1 जनाको ज्यान गयो। जलवायु परिवर्तनले अस्ट्रेलियामा आवास संकटको खतरा, न्यून र मध्यम आय भएका परिवार बढ़ी मारमा पर्ने अध्ययनको निष्कर्ष, लेबनान र इजरायल बीच युद्धविराम थप गर्ने निर्णयको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, युद्धविरामको पूर्ण सम्मान गर्न अपील। र आईपीएलमा आज बेंगलोर र पंजाब भेट्दै फिफा विश्वकपका लागि दक्षिण कोरियाली टोलीको घोषणा। अवस्थ यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826060991, 9704, 0042, 34,

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98412-0740।
3: दमौली FM 94.2, समुदायको आवाज।

0: लेख का फल बाकी जान्ना मेरा गुल्या बनका कोई कुरड़ी बुझन छ कि दुखारी का मन का
1: दमौलिया FM 94.2 समुदाय को आवाज।
2: ए बहिनी घर त चिटी कै बनाएछौ हैन यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ
3: कहाँबाट ल्याउनु नि दाई हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि
2: हजुर हामी कहाँ स्टील को दराज कुर्सी टेबल साथै काठ को सोफा दराज पलाङ पर्दा कार्पेट विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ आरती काष्ठ उद्योग
3: ब्यास चार मेन रोड दमौली तनहुँ
2: प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन 9816161326 9843600655 9819116327 0635650025
4: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
4: ए हो म त त्यतैतिर लागे कान्छा
5: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
6: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827132042 9452082000
7: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ फोन नम्बर 9856063367 9856607 र 9856608367
4: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
6: दाजुभाइको के को गफ गफ हुँदैछ
4: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
6: त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशंकर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846379131

Music Nepal. सर्वसमान म्युजिक प्रणाली प्रस्तुत गर्दछ।

0: पुलिया FM 94.2 समुदाय को आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह, हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाउ, जीव जोगाउ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।

0: स्वस्थ चमेना गृहको व्यवस्था,
1: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
0: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846604.

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11, मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9556043234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ। हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली।
8: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646739131।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।

0: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ
1: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे सिध सुलितुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
2: हजुर हाम्रा सेवाहरू
3: दाँत बाँध्ने
2: दाँत सफा गर्ने
3: दाँतमा सिमेन्ट भर्ने
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
2: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
5: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
2: सम्पर्क नम्बर 98-67-0067-467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
6: दमौलिया FM 94.2 समुदायको आवाज

0: मौली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जत पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9817150898 9864603385
0: दमौली एफएम 94.2 समुदायको आवाज

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
2: 98563 34 234।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मतेसँगै उषा किरणको नमस्कार।
1: बुटवलमा भूमिहीन सुकुम्बासीहरूको विशाल प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन। कोहलपुरमा बस्ती भत्काएपछि विस्थापितहरूको विचल्नी। होल्डिङ सेन्टरमा खाद्यान्न संकट। धनुषामा मीटर ब्याज पीड़ितद्वारा अनिश्चितकालीन आन्दोलन शुरू।
0: सर्वोच्च शिखर सगरमाथामा नयाँ विश्व कीर्तिमानको ओइरो। कामी रिताद्वारा 32 र लाक्पा शेर्पाद्वारा 11 पटक सफल आरोहण। सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पनि शिखरमा पुग्न सफल। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्दै
1: प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरूद्ध 7 उजुरी। सरकारले एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा दिने। शैक्षिक परामर्श क्षेत्रमाथि भएका छापाप्रति इक्यानको ध्यान आकर्षण।
0: कंगोमा इबोलाको महामारी, अन्तर्राष्ट्रिय आपतकाल घोषणा। उपचार केन्द्र र आइसोलेसन वार्डमा चरम अभाव। अमेरिकी हमलाको खतरा बढेपछि क्युबाका नागरिकलाई गुरिल्ला युद्धको प्रशिक्षण।
1: र एसियन गेम्स छनौट र एसिसी प्रिमियर कप खेल्न मलेसिया जाने महिला टोलीको विदाई। नेपाल सुपर लिगको चौथो संस्करण भदौ 20 शुरू हुने। 52 वर्षपछि विश्वकपमा फर्कियो हाइटी। आगामी महिना हुने खेलका लागि 26 सदस्यीय टोलीको घोषणा।

0: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एकनास हुन्थ्यो र? तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्ने।

0: ओ शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं भूमिहीन सुकुम्बासीको आन्दोलन सम्बन्धी खबरबाट सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना सरकारले डोजर चलाएर उठीवास लगाएको भन्दै देशभरका सुकुम्बासी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज रूपन्देहीको बुटवलमा विशाल प्रदर्शन गरेका छन्। विभिन्न जिल्लाका हजारौं नागरिक सहभागी रहेको उक्त आन्दोलनमा नेपाली कंग्रेस एमाले नेकपा केन्द्र र राप्रपा सहित रूपन्देहीका 12 राजनैतिक दलले ऐक्यबद्धता जनाएका छन्। संघर्ष समितिका अनुसार विकल्प बिना बस्ती हटाउँदा देशभरका 12 लाख भन्दा बढ़ी परिवारका झण्डै 50 लाख नागरिक प्रभावित भएका छन्। भूमिहीनहरूको समस्याबारे ठोस निष्कर्ष निकाल्न भोलि जेठ 4 गते बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना समेत गरिने भएको छ। यता बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएपछि विस्थापित सुकुम्बासीहरूको विचलनी भएको छ। नगरपालिकाले वडा नम्बर 11 स्थित क्रिकेट मैदान नजिकैको सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचना भत्काएपछि पीड़ित परिवारलाई नयाँ पार्कको होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको छ। सेन्टरमा रहेका 279 जना प्रभावित मध्ये अधिकांश दलित र मधेसी समुदायका रहेका छन्। पीड़ितहरूले सेन्टरमा खाद्यान्नको संकट हुन थालेको र गोपनीयताको समस्या समेत भएको गुनासो गरेका छन्। यस्तै धनुषाका मीटर ब्याज पीड़ितहरूले पनि विभिन्न माग राख्दै आजदेखि अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्। पीड़ितहरूले आज जनकपुर स्थित जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन्। केही दिन अघि धनुषाकी मीटर ब्याज पीड़ित सुनिता शाहलाई प्रहरीले उल्टे पक्राउ गरेको विरोधमा आफूहरू आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका अध्यक्ष शम्भु प्रसाद यादवले बताउनु भएको छ। केन्द्र र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाए पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै पीड़ितहरूले अब जिल्ला प्रशासन प्रहरी कार्यालय र अदालत अगाडि दैनिक शान्तिपूर्ण धरना दिने चेतावनी दिएका छन्। तथ्याङ्क अनुसार धनुषामा मात्रै मिटर ब्याज पीड़ितको संख्या झण्डै 70,000 रहेको छ।
3: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 7 उजुरी परेका छन्। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका शर्मा विरूद्ध 7 उजुरी परेको संसदीय सुनवाई समितिले जनाएको छ। समितिले भोलि जेठ 4 गतेसम्म शर्मा विरूद्ध उजुरी दिन सकिने जनाएको छ। एउटा उजुरी अति गोप्य भनेर परेको छ भने एउटा इमेलबाट प्राप्त भएको छ। समिति स्रोतका अनुसार व्यक्तिगत रूपमा शर्मा विरूद्ध उजुरी आएको छैन। समग्र न्याय प्रणाली सुधारका विषयमा उजुरी परेको समिति स्रोतले जनाएको छ। भोलिसम्म उजुरी लिने र जेठ 5 गते समितिका सदस्यलाई वितरण गर्ने तयारी छ। संसदीय सुनवाई समितिको बैठक जेठ 5 गते बैठक बोलाइएको छ तर बैठक बस्ने भने निश्चित गरिएको छैन। प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई समितिले नाम अनुमोदन गरेपछि मात्रै नियुक्तिको बाटो खुल्नेछ।
2: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माताहतका विभिन्न संस्थाहरूको रिक्त पदपूर्ति प्रक्रियाका लागि तयार पारिएको रोस्टरबारे स्पष्टीकरण दिएको छ। मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग गरिएको नभई नजरमा नपरेका गुमनाम प्रतिभा र विज्ञहरूको पहिचान गर्ने संस्थागत अभ्यास मात्र भएको प्रष्ट पारेको हो। विगतमा प्राज्ञिक योगदान नभएका तर दलको झण्डा बोकेकै भरमा नियुक्ति पाएका व्यक्तिहरूका कारण जनआवाज उठेको स्मरण गराउँदै मन्त्रालयले यसपटक राजनैतिक भागभण्डाबाट टाढा रहने प्रतिबद्धता जनाएको छ। आगामी नियुक्तिहरू स्वतन्त्र विज्ञहरूको अति गोप्य समितिले बुझाएको सूचीका आधारमा योग्यता इमानदारी र सृजनात्मक योगदानलाई मुख्य मापदण्ड बनाएर गरिने मन्त्रालयले जनाएको छ।
3: गत भदौ 24 गते भएको जेएनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पुरानो भवनको पूर्वी मोहडा मरमत गर्ने कार्य शुरू गरिएको छ। आगामी 3 महिनाभित्र सम्पन्न गर्ने गरी शुरू भएको मोटर निर्माण अन्तर्गत हाल भवनमा रंगरोगन गर्ने झ्यालटोका फेर्ने तथा एसी जडान गर्ने काम भइरहेको छ। सरकारले स्थापना गरेको भौतिक पूर्वाधार निर्माण पुननिर्माण कोष अन्तर्गत यो मरमत कार्य अगाडि बढ़ाइएको हो। आन्दोलनका क्रममा मुख्य भवनमा आगजनी भएपछि हाल प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयका लागि बनाइएको नवनिर्मित भवनबाट सञ्चालित हुँदै आएको छ।
2: नेपाली कंग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आफ्ना संसदीय संघीय सांसदहरूसँग छलफल गरेको छ। कंग्रेस संसदीय मामिला सहजीकरण समितिले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको थियो। केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा रहेको समितिले समसामयिक राजनैतिक घटनाक्रम र संसदीय मामिलाका विविध विषयमा सांसदहरूलाई जानकारी गराउने उद्देश्यले यो छलफल राखेको हो। छलफल कार्यक्रममा कंग्रेस केन्द्रीय सदस्य गोविन्द राज पोखरेलले प्रस्तुतिकरण सहित सहजीकरण गर्नुभएको छ। कंग्रेसले आफ्ना सांसदहरूको कार्यक्षमता अभिवृद्धिका लागि यसअघि पनि यस्ता कार्यक्रमहरू गर्दै आएको थियो।
3: यता नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित भएका प्रत्येक नेता र कार्यकर्तालाई उचित सम्मान र जिम्मेवारी दिएर सँगै लैजान आफू तयार रहेको बताउनु भएको छ। आज काठमाडौँमा एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीभित्र कसैलाई पनि अवसरको वितरण र निर्णय प्रक्रियामा पक्षपात नगरिने प्रतिबद्धता जनाउनु भएको छ।
2: जसपा र लोसपा नेपालबीचको पार्टी एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदय त्रिपाठीले असन्तुष्टि जनाउनु भएको छ। एकता प्रक्रियाको शुरूआतमै सहभागी त्रिपाठीले अन्तिम समयमा आफूलाई बेवास्ता गरिएको गुनासो गर्नुभएको छ। साथै उहाँले जसपाको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अल्पसंख्यकको हितमा नरहेको दावी गर्नुभएको छ। यता जसपाका नेताहरूले भने त्रिपाठीले आफ्नो पुरानो पार्टी खारेज गर्न नमानेको बताएका छन्। निर्वाचन आयोगको नियमानुसार सारी एउटै व्यक्ति दुई पार्टीमा रहन नमिल्ने भएकाले उहाँलाई अन्तिम एकता प्रक्रियामा समावेश नगराइएको जसपाले प्रश्न पारेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एन्सर को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: न्यु इयर न्यु फाइभ माइडियासँग स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। विश्वविख्यात नेपाली पर्वतारोहीहरूले आज सर्वोच्च शिखर सगरमाथामा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। कीर्तिमानी आरोही कामी रीता शेर्पाले आज बिहान 10:12 32 पटक सगरमाथाको सफल आरोहण गरी आफ्नै विश्व कीर्तिमान भंग गर्नुभएको छ। यस्तै माउन्ट क्वीन उपनामले परिचित लाभ शेर्पाले आजै बिहान 9:30 11 पटक सगरमाथाको सफल आरोहण गर्नुभयो। यो सँगै उहाँले विश्वमै सबैभन्दा धेरै पल्ट सगरमाथा चढ्ने महिला आरोहीको आफ्नै कीर्तिमानलाई थप बलियो बनाउनु भएको पर्यटन विभागले जनाएको छ। आजै सशस्त्र प्रहरी बलका दुईजना महिला कर्मचारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरीका सहायक हवलदार अनिता कार्की बिहान 10:20 र सहायक निरीक्षक निम डिक्की शेर्पा बिहान 11:55 सगरमाथाको शिखरमा पुग्न सफल हुनुभएको थियो। सशस्त्र प्रहरी बलको इतिहासमा सगरमाथाको शिखर सुम्ने उनीहरू क्रमशः तेस्रो र चौथो कर्मचारी हुन्।
4: यता कुवेतको राष्ट्रिय ध्वजवाहक विमान कम्पनी कुवेत एयरवेजले काठमाण्डुका लागि आफ्नो उडान पुनः शुरू गर्ने भएको छ। पश्चिम एसियामा चर्किएको युद्ध र तनावका कारण केही समयदेखि स्थगित गरिएको कुवेत काठमाण्डु कुवेत हवाई उडान फेरि सञ्चालनमा आउन लागेको हो। एयरवेजले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब काठमाण्डुका लागि साताको दुई पटक अर्थात प्रत्येक हप्ताको मंगलबार र बिहिबार उडानहरू हुनेछन्। कम्पनीले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको मूल्य सूची अनुसार काठमाण्डु कुवेत रूटका लागि एकतर्फे न्यूनतम भाडा नेपाली रूपियाँ झण्डै 1,40,000 रूपियाँ तोकिएको छ।
3: नेपाल प्रहरी अस्पतालमा विगत 2.5 वर्षदेखि एमआरआई मेसिन थन्किएर बिग्रेर थन्किँदा सेवाग्राही मर्कामा परेका छन्। आफ्ना कर्मचारी तिनका परिवार र सर्वसाधारणको सहुलियत उपचारका लागि सञ्चालित अस्पतालमै सेवा बन्द भएपछि बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन्। लगभग 80,000 प्रहरी कर्मचारी आश्रित रहेको अस्पतालमा एमआरआई सेवा नहुँदा दैनिक आउने बिरामीलाई कर्मचारीले बाहिरै जचाउन सुझाव दिने गरेका छन्।
4: नेपालमा उच्च रक्तचाप प्रभावितको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ। विश्व उच्च रक्तचाप दिवस 2026 अवसरमा स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको रोकथाम र नियन्त्रणका लागि जनचेतना जगाउन अपील जारी गरेको छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 24.5% वयस्कमा उच्च रक्तचापको समस्या छ भने कुल मृत्युको करिब 70% हिस्सा ओगट्ने नसर्ने रोगहरूमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट मात्रै 27% भन्दा बढ़ीको मृत्यु हुने गरेको छ। प्रारम्भिक अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले यसलाई मृत्युको मौन कारक समेत भनिन्छ। अस्वस्थकर जीवनशैली अत्यधिक नुनको सेवन शारीरिक निष्क्रियता र मानसिक तनावका कारण यो जोखिम बढ़ेको भन्दै महाशाखाले 30 वर्षमाथिका सबै नागरिकलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गर्न नियमित व्यायाम गर्न र चिकित्सकको सल्लाह बमोजिम मात्र औषधि सेवन गर्न आग्रह गरेको छ।
3: काठमाडौँ महानगरपालिकाले विद्यालय शिक्षालाई थप व्यवस्थित बनाउन नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ। महानगरको शिक्षा विभागका अनुसार अहिलेसम्म करिब 100 जना शिक्षकको दरबन्दी मिलान भइसकेको छ भने व्यवस्थापन समितिमा चन्दादाता वा बुद्धिजीवी मध्येबाट अध्यक्ष चयन हुने पुरानो व्यवस्थालाई हटाइएको छ। अब समितिमा अभिभावक र वडा प्रतिनिधिको मुख्य सहभागिता रहनेछ। यस्तै छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउन वडा अध्यक्षको समन्वयगतमा छनौट समिति गठन भएको छ।
4: नेपाल शैक्षिक परामर्श संघ एक्यानले शैक्षिक परामर्श संस्थाहरूमाथि पछिल्ला दिनमा भएका अनुगमन छापा र धरपकडप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आज विज्ञप्ति जारी गर्दै इक्यानले शिक्षा क्षेत्रको नाममा हुने ठगी नक्कली कागजातको प्रयोग अवैध आर्थिक कारोबार तथा विद्यार्थी अभिभावकमाथिको दुरूपयोग स्वीकार्य नहुने र यसमा संलग्नमाथि निष्पक्ष र कड़ा कार्यवाही हुनुपर्ने स्पष्ट पारेको छ। तर केही खराब घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई नै अपराधसँग जोड्ने र वैधानिक संस्थाहरूलाई सामूहिक रूपमा बदनाम गर्ने प्रवृत्ति गलत भएको संघको ठहर छ।
3: सरकारले आगामी आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान पूर्ण रूपमा खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अगाडि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दैछ र स्वच्छ ऊर्जाको खपत बढ़ाउन लागेको स्पष्ट पारिएको छ। चालू आर्थिक वर्षको 9 महिनामा मात्रै 41.65 अर्ब रूपियाँ बराबरको ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्क छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: परदेश

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले बहुचर्चित कर्णाली करिडोर सड़क स्तरोन्नतिका लागि 6,11,17,00,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठिक्का लगाउन सड़क विभागलाई सहमति दिएको छ। अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताको सहमति पाएसँगै अब कर्णाली करिडोरलाई दुई लेन सहित कालोपत्र गर्ने काम अघि बढ़ने बाटो खुल्ला भएको छ। यस बजेटबाट कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न सड़कहरूको 60 किलोमिटर स्तरोन्नति गरिनेछ।
2: बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा 31,33,55,48,000 राजस्व संकलन गरेको छ। कर्जका रजिस्ट्रेशन र सवारी साधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य स्रोत मानिन्छ। कर्जका रजिस्ट्रेशन र सवारी साधन कर शीर्षक सहित बाँडफाँडबाट आर्थिक वर्ष 82-83 को साउनदेखि वैशाख महिनासम्ममा 20,01,03,89,000 राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्जालले जानकारी दिनुभएको छ।
1: अब विदेश कंगोमा घातक इबोला रोगको प्रकोप तीव्र रूपमा फैलिएपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कंगोको इटोरी क्षेत्रबाट शुरू भएको यस प्रकोपका कारण हालसम्म 88 जनाको मृत्यु भइसकेको छ भने थप 336 जनामा संक्रमणको शंका गरिएको छ। कंगोका स्वास्थ्य मन्त्रीका अनुसार हाल फैलिएको यो विशिष्ट इबोला प्रजातिका लागि कुनै खोप उपलब्ध छैन र यस रोगको मृत्युदर करिब 50% पुग्न सक्ने अनुमान गरिएको छ। स्थानीय स्तरमा उपचार केन्द्र र आइसोलेसन वार्डहरूको चरम अभाव हुँदा कतिपय बिरामीहरूको घरमै मृत्यु भइरहेको छ, जसले संक्रमण अझ फैलिन सक्ने जोखिम बढ़ाएको छ। विश्व स्वास्थ्य संगठनले यो प्रकोप छिमेकी देशहरूमा समेत फैलन सक्ने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
2: अमेरिकी खुफिया एजेन्सीका प्रमुख जोन एटक्लिफको हवाना भ्रमणपछि क्युबामाथि अमेरिकी सैन्य हमला हुन सक्ने आशंका बढ़ेको छ। सम्भावित सैन्य टकरावलाई मध्यनजर गर्दै क्युबा सरकारले युद्ध स्तरमा आफ्नो तयारी अगाडि बढ़ाएको छ। क्युबा सरकारले देशैभरका नागरिकलाई सम्भावित आपतकालीन स्थितिको सामना गर्न र तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
1: अब खेल खबर। मलेसियामा आयोजना हुन लागेको एसियन गेम्स छनौट र एसएससी महिला प्रिमियर कपमा भाग लिन जाने नेपाली महिला क्रिकेट टोलीको आज औपचारिक विदाई गरिएको छ। नेपाल क्रिकेट संज्ञानले एक कार्यक्रमका बीच टोलीलाई विदाई गरेको हो। यी दुवै प्रतियोगिताका लागि क्यानले यसअघि नै इन्दु वर्माको कप्तानीमा 14 सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। तालिका अनुसार मलेसियामा एसियन गेम्स छनौट खेल आगामी मे 23-31 तारीकसम्म र एसएससी महिला प्रिमियर कप जुन 1-13 तारीकसम्म सञ्चालन हुनेछ।
2: नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण आगामी भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज नयाँ संस्करणको औपचारिक घोषणा गर्दै प्रतियोगितालाई यसपटक नयाँ ढाँचामा सञ्चालन गरिने जानकारी दिएको छ। एनएसएल होम एण्ड अवे प्रणालीमा खेलाइनेछ। यसअघि प्रतियोगिता केन्द्रीय स्थलमा मात्र आयोजना हुँदै आएको थियो।
1: र क्यारेबियन राष्ट्र हाइटीले आगामी फिफा विश्वकप 2026 लागि आफ्नो 26 सदस्यीय टोली घोषणा गरेको छ। सन् 1974 पछि अर्थात झण्डे 52 वर्षपछि हाइटी पहिलो पटक विश्वकप फुटबलमा फर्किएको हो। ले ग्रेनाडियर्स उपनामले चिनिने हाइटीको टोलीले आगामी जून महिनामा विश्वकप अन्तर्गत स्कटल्याण्ड, ब्राजिल र मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: बुटवलमा भूमिहीन सुकुम्बासीको विशाल प्रदर्शन। भोलि राष्ट्रिय सम्मेलन कोहलपुरमा। बस्ती भत्काएपछि विस्थापितको विचलले। होल्डिङ सेन्टरमा खाद्यान्न संकट। धनुषामा मीटर ब्याज पीड़ितद्वारा अनिश्चितकालीन आन्दोलन शुरू।
1: सर्वोच्च शिखर सगरमाथामा नयाँ विश्व कीर्तिमानको ओइरो। कामी रीताद्वारा 32 र लाक्पा शेर्पाद्वारा 11 पटक सफल आरोहण। सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पनि शिखरमा पुग्न सफल। कुवेत एयरवेजले काठमाडौँ उडान पुनः शुरू गर्दै।
2: प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरूद्ध 7 उजुरी। सरकारले एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा दिने। शैक्षिक परामर्श क्षेत्रमाथि भएका छापाप्रति इक्यानको ध्यानाकर्षण।
1: कंगोमा इबोलाको महामारी। अन्तर्राष्ट्रिय आपतकाल घोषणा। उपचार केन्द्र र आइसोलेसन वार्डको चरम अभाव। अमेरिकी हमलाको खतरा बढेपछि क्युबाका नागरिकलाई गुरिल्ला युद्धको प्रशिक्षण।
2: र एसियन गेम्स छनौट र एसएससी प्रिमियर कप खेल्न मलेसिया जाने महिला टोलीको विदाई। नेपाल सुपर लीगको चौथो संस्करण भदौ 20 गतेदेखि 52 वर्षपछि विश्वकपमा फर्कियो हाइटी। आगामी महिना हुने खेलका लागि 26 सदस्यीय टोलीको घोषणा।
1: हौस त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: ओनली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्। 9827848448, 9846554495 र 9840611818।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 025।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
8: 98 460 40 344।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98563 69 17 र 98563 68 67।

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरु। म्याग्देमा स्थानीय उत्पादन प्रबन्धन मेला सुरु, 700 ग्रामको करेला बन्यो आकर्षण। भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी। अपाङ्गता भएका नागरिकका लागि नमुना बस्ती बनाउने प्रतिबद्धता। चितवनमा जङ्गली च्याउ खाँदा थप एकजनाको मृत्यु। र युरान युद्धबारे पुटिन र युएईका राष्ट्रपतिबीच फोनवार्ता।

अब समाचार विस्तारमा। तनहुँको म्याग्दे गाउँपालिका एक गुँडादीमा स्थानीय उत्पादन तथा उद्यम प्रबन्धन मेला सुरु भएको छ। वृत्तिमुखी उद्यमशीलता तथा रोजगारी प्रबन्धन कार्यक्रम अन्तर्गत आयोजित म्याग्दे उद्यम प्रबन्धन मेलामा स्थानीय कृषक तथा उद्यमीले उत्पादन गरेका विभिन्न कृषि तथा घरेलु सामग्रीको प्रदर्शन गरिएको हो। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा म्याग्दे गाउँपालिका तथा वृत्तिमुखी संस्थाको सहकार्यमा सञ्चालन गरिएको मेलाको उद्घाटन गाउँपालिका उपाध्यक्ष बालकृष्ण खिमरेले गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष मणिभद्र वाग्ले लगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। मेलामा स्थानीय स्तरमा उत्पादन भएका तरकारी, फलफुल, लोकल कुखुरा, केराउ, रैथाने बाली, बोका खसी लगायतका कृषि उत्पादन प्रदर्शनमा राखिएका छन्। यस्तै महिलाले सिपमूलक तालिम मार्फत तयार गरेका घरेलु सामग्री, हस्तकलाका वस्तु तथा विभिन्न परिकारको समेत प्रदर्शनी तथा बिक्री वितरण गरिएको छ। गाउँपालिकाभित्र सञ्चालनमा रहेका होमस्टेहरूले आफ्नै उत्पादनका अर्ग्यानिक परिकार, अचार, स्थानीय खाद्यान्न तथा घरेलु सामग्री राखेका छन्। स्थानीय उत्पादनको स्वाद र मौलिकताले मेलामा आउने अवलोकनकर्तालाई आकर्षित गरेको आयोजकले जनाएको छ। मेलाको विशेष आकर्षणका रूपमा चण्डेश्वरी फलफुल तथा तरकारी कृषक समूहले उत्पादन गरेको 700 ग्राम तौलको करेला रहेको छ। ठुलो आकारको उक्त करेला हेर्न तथा तस्विर खिच्न अवलोकनकर्ताहरूको भिड लागेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्र सुदृढ बन्ने बताए। उनले कृषक तथा उद्यमीलाई उत्पादनसँगै बजारीकरणमा पनि सक्रिय हुन आग्रह गर्दै गाउँपालिकाले कृषि तथा उद्यम प्रबन्धनलाई प्राथमिकतामा राखेको उल्लेख गरे। उपाध्यक्ष बालकृष्ण घिमिरेले महिला उद्यमशीलता, कृषि उत्पादन तथा घरेलु उद्योगको विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले स्थानीय उत्पादनको प्रबन्धन मार्फत स्वरोजगार सिर्जना र आर्थिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरे। गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप नेउपानेका अनुसार कृषक तथा महिलालाई उत्पादनसँगै आमदानीसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको हो। मेडपा कार्यक्रम अन्तर्गत वडा नम्बर एकमा सिप सिकेका महिलाले उत्पादन गरेका सामग्रीको बिक्री वितरणसँगै आफ्नो सिप प्रदर्शन समेत गरेका छन्। मेला मार्फत स्थानीय उत्पादनको प्रवर्धन, उद्यमशीलताको विकास तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार मेला कार्यक्रम आगामी जेठ 4 गते वडा नम्बर 2 जामुनेमा पनि सञ्चालन गरिनेछ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 को स्वीकृत पशु सेवा कार्यक्रम अन्तर्गत अनुदान र लगानीको सदुपयोग भए नभएको स्थलगत अनुगमन गर्ने विशेष अधिकार सिधै कृषकहरूलाई सुम्पिने नीतिगत तयारी गरेको हो। यस कार्यक्रमलाई संस्थागत रूप दिन नगरपालिकाले भानु नगरपालिका कृषि सञ्जाल कार्यविधि 2083 बमोजिम सबै वडाहरूमा कृषकहरूको आम भेला गराई कृषि सञ्जाल समिति गठन प्रक्रिया सुरु गरिसकेको छ। राज्यको लगानी लक्षित वर्गसम्म पुर्याउन र बिचौलियाको प्रभाव अन्त्य गरी सुशासन कायम गर्न स्थानीय तहमै यो अनुगमनकारी संरचना बनाउन लागि नगरपालिकाले जनाएको छ। नगरपालिकाकी उपप्रमुख उमा गोतामेले कृषि र पशु सेवामा हरेक योजना तथा खर्चलाई पारदर्शी र जवाफदेही बनाउनु मुख्य उद्देश्य रहेको बताउनुभयो। नगरपालिकालाई दुध, माछा मासु र अन्डामा आत्मनिर्भर बनाउन प्रति लिटर 5 रुपियाँ दुध अनुदान जस्ता कार्यक्रम ल्याएका छौँ, उपप्रमुख गोतामेले भन्नुभयो। तर ती अनुदान र बजेट वास्तविक किसानले मात्र पाउन् र खर्च पारदर्शी होस् भन्नका लागि किसानकै नेतृत्वमा सञ्जाल बनाउन लागि हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार यो सञ्जालले कृषि कार्यक्रमको सफल कार्यान्वयन, माग सङ्कलन र सम्भावित व्यावसायिक कृषि उत्पादन क्षेत्र पहिचान गरी कार्यपालिकालाई ठोस सुझाव पेश गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
पशु सेवा प्राविधिक अमित ढुङ्गानाका अनुसार जेठ 7 गतेदेखि 13 गतेसम्म नगरपालिकाका सबै 13 वटै ओडाहरूमा ओडा स्तरीय भेला सम्पन्न गरी तत्कालै पालिका स्तरको एकीकृत शक्तिशाली किसान सञ्जाल गठन गरिनेछ। यो सञ्जालले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारले किसानका लागि दिने सेवा सुविधाको बारेमा तल्लो तहसम्म जानकारी पुर्याउन र किसानको माग सम्बोधन गर्न सहजीकरण गर्नेछ। स्वयं ओडादेखि पालिका तहसम्मकै किसानले अनुगमन गर्ने भएपछि सरकारी लगानीको दुरुपयोग रोकिने विश्वास नगरपालिकाले लिएको छ। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले पूर्ण अशक्त अपाङ्गता भएका नागरिकहरूको सम्मानपूर्ण र स्वावलम्बी जीवनयापनका लागि राज्य स्तरबाट अपाङ्ग नमुना बस्ती निर्माण गर्न आफूले दृढ प्रतिबद्धताका साथ पहल गर्ने बताउनु भएको छ। आफ्नै निर्वाचन क्षेत्रका नागरिकको समस्या र उनीहरूले उठाएका अधिकारका मुद्दालाई सम्बोधन गर्न राज्यले ढिला गर्न नहुने उहाँको भनाइ छ। सांसद नेउपानेले आफ्नो क्षेत्रका नागरिक एवं मेरुदण्ड पक्षघात स्पाइनल कर्ड इन्जुरीको पीडा भोगिरहनुभएका म्याग्दे गाउँपालिका वडा नम्बर 7 का अधिकार कर्मी दीपक भण्डारी सहितका अशक्त नागरिकहरूको अवस्था र मागबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। भण्डारीले नेपालको संविधान 2072, अपाङ्गता अधिकार सम्बन्धी ऐन 2074 र अन्तर्राष्ट्रिय महासन्धिहरूले सुनिश्चित गरेका अधिकारहरू अझै पनि भुइँ तहका

राज्यले ग्यारेन्टी गर्नुपर्ने अधिकारको विषय हो। कानुन कागजमा बने पनि केन्द्र सरकार, प्रदेश र स्थानीय तहको उदासीनताले कार्यान्वयन फितलो छ। अब राज्यले ढिला नगरी उनीहरू सपरिवार सम्मानका साथ बस्न सक्ने गरी अपाङ्गता नमुना बस्तीको अवधारणा ल्याउनु पर्ने र यसका लागि म संसद र सरकार दुवै ठाउँमा दरो दबाब दिने उहाँले प्रतिबद्धता जनाउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि गाँस बाँस कपासका साथै आवश्यकता अनुसार व्यक्तिगत सहयोगी र हेरचाहकर्ता, आवश्यक सहायक सामग्री र अपाङ्गता मैत्री सार्वजनिक यातायात तथा भौतिक पूर्वाधार पहिलो शर्त भएको उल्लेख गर्नुभयो। म्याग्दे सातमा अधिकार कर्मी दीपक भण्डारीले उठाएका यी मागहरूको सन्दर्भमा नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच यसअघि नै एक महत्त्वपूर्ण नीतिगत सहमति भइसकेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा र म्याग्देका भण्डारी समेत सदस्य रहने गरी गठित तीन सदस्यीय कार्यदलले नियमावली 2077 को व्यवस्था बमोजिम व्यक्तिगत सहयोगी सेवा र सामुदायिक सहायताको मापदण्ड तयार पार्ने सहमति गरेको थियो। सोही सहमति अनुसार पहिलो चरणमा 11 जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई सामुदायिक सहायता सेवा सुरु गर्ने निर्णय भएपछि भण्डारीले आफ्नो आन्दोलन स्थगित गर्नुभएको थियो। तर त्यो माग पूरा भएन। आफ्नो क्षेत्रका नागरिकले उठाएको यो मुद्दा देशभरिका अपाङ्गता भएका व्यक्तिहरूको जीवन मरणको सवाल भएको भन्दै सांसद नेउपानेले मन्त्रालय स्तरमा भएको सो समितिको निर्णय कार्यान्वयन गराउन र अपाङ्गता नमुना बस्तीको अवधारणालाई सरकारको नीति तथा आगामी बजेटमा समेट्न संसद विशेष आवाज उठाउने प्रतिबद्धता दोहोर्याउनुभयो। चितवनमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुलबाङका 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। 21 वैशाखमा श्याम बहादुर चेपाङको 5 जना परिवारले जङ्गली च्याउ खाएका थिए, जसमध्ये 3 जना एक जेठमा बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो। उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो। 13 वर्षीय मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। अब विदेशको खबर। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहान बीच इरान युद्ध र मध्यपूर्वको पछिल्लो अवस्थालाई लिएर टेलिफोन वार्ता भएको छ। रुसको राष्ट्रपतिको कार्यालय क्रेमलिनका अनुसार दुवै नेताहरूले शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक कुराकानी जारी राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन्। एमिरेट्स न्युज एजेन्सीका अनुसार शनिबार भएको फोनवार्तामा मध्यपूर्वको पछिल्लो घटनाक्रम र यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पार्ने प्रभावबारे छलफल भएको थियो। उनीहरूको बीच जलमार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा यस सङ्कटले पार्ने असरका विषयमा पनि विचार आदान प्रदान भएको थियो। साथै दुई देश बीचको रणनीतिक साझेदारीलाई थप बलियो बनाउन द्विपक्षीय सहयोग र संयुक्त प्रयासहरूको पनि समीक्षा गरिएको थियो। यसै क्रममा पुटिनले रुस र युक्रेन बीचको कैदी आदान प्रदानमा युएईले निरन्तर गर्दै आएको मध्यस्थता प्रयासका लागि धन्यवाद दिए। उनले युक्रेन युद्धसँग जोडिएका मानवीय मुद्दाहरूमा युएईको सकारात्मक सहयोगको पनि प्रशंसा गरे। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। म्याग्देमा स्थानीय उत्पादन प्रबन्धन मेला सुरु, 700 ग्रामको करेला बन्यो आकर्षण। भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी। अपाङ्गता भएका नागरिकका लागि नमुना बस्ती बनाउने प्रतिबद्धता। चितवनमा जङ्गली च्याउ खाँदा थप 1 जनाको मृत्यु।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायौ?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कारले दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805315332।
2: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
3: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
8: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: मरेँ के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दमौली एफएम 94.2, समुदायको आवाज।
5: सप्तऋषि म्युजिक प्रस्तुत गर्दछ।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
13: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 पाइन्छ नि दिदी।
12: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
13: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
12: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
14: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066073344।
15: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
16: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
15: अनि त्यो कहाँ पाइन्छ त?
16: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
17: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
17: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
16: 9856343234।
18: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
19: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0-33-85।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25380, 9914-5518 र 9065-15332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: म्युजिक नेपाल।
4: मेरी आमा म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: EFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350, साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मध्यपान र धुम्रपान सेवन नगरौ,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहु। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।
0: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563-63444, 98563-60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98 466 14 438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 98 16 64 66 83,
10: 98 560 43 234।
13: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
14: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजु भाइको के को गफ गफ हुँदैछ?
13: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
13: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 9803880384 9846739131
16: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
17: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
16: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
17: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
16: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656537115 र 9841120740
0: दमौली FM 94.2 समुदायको आवाज

0: साथीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
2: हिंसा सहेर नबसौँ, विभेदमुक्त समाज निर्माणमा जुटौँ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058800700,
5: 9846040304।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811571760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

हुँदै हुनुहुन्थ्यो। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के को गफगाफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश,

0: बाग, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि।
1: सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली।
0: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स।
2: Radio NRN 99.1

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 4 गते सोमबार, ज्येष्ठ शुक्ल द्वितीय 18 मे सन् 2026, नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट, प्रक्रियामा त्रुटि, कांग्रेसमा एकताको पहलबीच विभाजनको त्रास, स्वास्थ्य संस्थामा व्यथिति, विश्व स्वास्थ्य संकटकाल घोषणा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको पवित्र र धनमायाको आत्मनिर्भर यात्रा शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारी, बेरोजगारी र अवसरको अभावले गाउँका धेरै युवा युवती बाहिरिने क्रममा छन्, तर रूकुम पूर्वको सिस्ने गाउँपालिका चारका दुई महिलाले भने आफ्नो गाउँठाउँमा सिप र मेहनतका भरमा उदाहरणीय व्यवसाय खड़ा गरेका छन्। साबिक घरेलु तथा साना उद्योग विकास समिति रूकुमबाट आर्थिक वर्ष 2073-74 सिलाई कटाई तालिम लिएपछि सिस्ने गाउँपालिका चार ढाका निवासी प्रमिला बुढाघर्ती र धादिङ निवासी धनमाया बुढाले अहिले सदरमुकाम रूकुमकोटमा दिदी बहिनी सिलाई कटाई उद्योग सञ्चालन गरिरहेका छन्। दुई वर्षदेखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको उक्त उद्योग अहिले स्थानीय बजारमा परिचित बन्दै गएको छ। महिलाहरूका लागि सामान्य सिप प्रशिक्षणले कसरी आत्मनिर्भर बन्ने भन्ने बाटो खोल्न सक्छ भन्ने गतिलो उदाहरण बनेका छन् प्रमिला र धनमाया। 2073-74 घरेलु तथा साना उद्योग विकास समितिले सञ्चालन गरेको सिलाई कटाई तालिममा सहभागी भएपछि उनीमा आत्मविश्वास बढेको प्रमिला बताउँछिन्। तालिम सकेपछि शुरूमा घरमै सामान्य कपड़ा सिलाउने काम गरे पनि पछि बजारको माग बढ्दै गएपछि व्यवसाय दर्ता गरेर व्यवस्थित रूपमा उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: शर्मा क्रॉम्पटन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भाई पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उहाँहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउवा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याएको भनी आलोचना समेत भएको छ सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि नेपाल झिकाउ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम साता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो तर देउवा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम साता अर्को पत्राचार गरेको छ देउवा दम्पति अहिले कुन देशमा छन् भन्ने बारे पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन पूर्व प्रधानमन्त्री देउवा 21 फागुनको चुनाव अघि नै उपचारका लागि भनेर सिंगापुर जानु भएको थियो चुनाव अघि नै दिल्ली जानुभएकी आर्जु पनि उतैबाट सिंगापुर पुग्नु भएको जनाइएको छ सिंगापुरबाट उहाँहरू हङकङ पुगेको विवरण सार्वजनिक भएको थियो विभाग र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूका अनुसार देउवा दम्पति विरूद्ध नोटिस जारी गर्नुपर्ने आधारका रूपमा दुई प्रमुख कारण इन्टरपोलमा पेश गरिएका थिए त्यसमा गैर कानूनी सम्पत्ति आर्जन गरेर शुद्धिकरण गरेको आरोपमा अनुसन्धान भइरहेको र त्यसका लागि दुवैजना विरूद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुजी जारी भएको दावी त्यसमा गरिएको थियो
3: अन्नपूर्ण पोस्टले कंग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा खबर छापिएको छ कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गरे पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कंग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जिएका छन् किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निधिले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताएका थिए पूर्व संस्थापन शेरबहादुर देउवा पक्षको सहभागिता बिनै विशेष महाधिवेशन गरेर नेतृत्व चयन भएपछि कंग्रेस विवाद चर्किएको थियो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने विशेष महाधिवेशनमा को आएको थियो वा थिएन भन्ने अवधारणा आधारमा पार्टीमा मूल्यांकन नहुने बताए विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार संसदीय दल स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन थापाले भने नेताहरूको घर घरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने आरोप लगाइरहेको भन्दै गगनले असन्तुष्टि व्यक्त गरेका छन् पूर्व संस्थापन पक्षका शीर्ष नेताहरू कि त राम्ररी पार्टी सम्हाल्नु पर्यो नभए आफूहरू नेतृत्व लिन तयार रहेको चेतावनी गगनलाई दिइरहेका छन् शीर्ष नेतृत्वबीच पार्टी एकताका लागि छलफल र भेटघाट भइरहेका बेला संस्थापन इतर शेरबहादुर देउवा पक्ष भने धमाधम प्रदेश भेला गरिरहेको छ 60-40 को भागभण्डाको कुरा छोड्नुपर्ने संस्थापन पक्षको अडान छ क्रियाशील सदस्यता अध्यावधिक अभियानबारे इतर पक्षको असहमति छ पूर्व महामन्त्रीले टुंग्याएको सदस्यता किन नवीकरण गर्ने भन्ने प्रश्न छ अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो कंग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा
2: स्वास्थ्य संस्थामा व्यतिथि म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्क्याएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यतिथिबाट राज्यलाई ठूलो आर्थिक भार महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लागत तयारी गरी प्रयोगमा ल्याउन भनिएको छ। स्वास्थ्य सेवा विभागले विभिन्न समयमा खरिद गरेका 4,72,20,000 रूपियाँ बराबरका 28 प्रकारका, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका 47,70,000 रूपियाँ बराबरका 6 प्रकारका र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गरेका 1,43,75,000 रूपियाँ बराबरका 601 थरीका औषधि र किटजन्य सामानको म्याद सकिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
3: गोर्खापत्रले विश्व स्वास्थ्य संकटकाल घोषणा शीर्षकमा खबर लेखेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण 80 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। हालसम्म 88 जनाको मृत्यु भइसकेको र 336 जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्यु दर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो, जुन युगाण्डा र दक्षिणी सुडानसँग सीमा जोड़िएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्य कर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझै फैलिने खतरा बढ़ाएको छ।
2: गुण्डु संवादपछि विद्या भण्डारीको कमब्याक शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। अध्यक्ष ओलीसँग सम्बन्ध सुध्रिएको संकेत भण्डारीले आइतबारको अभिव्यक्तिमा दिनुभएको छ। उहाँ पार्टीभित्र उठिराखेको नेतृत्व र पार्टी आन्दोलन पुनर्गठनको विषयमा प्रवेश नै गर्नु भएन। उहाँले वैचारिक पुनर्जागरणको खाँचो मात्रै महसुस गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा आन्तरिक एकता गरी जनविश्वास जोगाउनुपर्ने उल्लेख गर्दै भन्नुभयो। अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा लाने बताउनुभयो। उहाँले त्यस्तै मदन भण्डारीको 33 स्मृति दिवसमा एमाले भण्डारीलाई प्रमुख अतिथिको रूपमा बोलाएको हो। 2079 फागुन 28 राष्ट्रपतिको कार्यकाल सकेपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराउनु भएको थियो। तर पार्टीको नेतृत्व खोसिने जोखिम बढेपछि अध्यक्ष ओलीले साउन 6 गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गर्नुभएको थियो, जसले गर्दा भण्डारी 2082 मंगिर 27 देखि पुस 3 भएको 11 महाधिवेशनमा सहभागी हुन पाउनु भएन। यसपछि उहाँकै समर्थनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलले बनाएर ओलीलाई अध्यक्ष पदमा टक्कर दिए पनि सफल हुन सक्नु भएन। गत वर्ष साउनमा सदस्यता पेन्डिङमा राखेपछि ओली र भण्डारी बीच विवाद बढ़ेको थियो। वैशाख 28 गुण्डुमा भण्डारी र ओली बीचको संवादपछि एमाले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो।
3: सगरमाथामा नयाँ कीर्तिमान गोर्खापत्र खबर लेख्छ। नेपालको पर्वतारोहण इतिहासमा आइतबार 2 ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाग्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो। विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो। आज कायम भएका दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ। आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतलाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैंगिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोही भन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पुगेको छ। दुवैजना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले संख्यात्मक रूपमा पुरूषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ़दै गएको महिलाको उत्साहजनक सहभागिता सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाइ लिएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथाको 32 पटक सफल आरोहण गरेका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाग्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिँदै आरोहीहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ बढ़ी विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाएको बताउनु भएको छ।
2: अब कम्पनी रजिस्ट्रारबाट प्यान शीर्षकमा आर्थिक अभियानले खबर छापेको छ। लामो समयको प्रयासपछि कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागको प्रणालीबीच डेटा इन्टिग्रेशन भएको छ। यससँगै अब नयाँ कम्पनी दर्ता गर्ने लगानीकर्ताले कम्पनी दर्ता भएकै समयमा स्थायी लेखा नम्बर प्यान समेत प्राप्त गर्ने भएका छन्। यसअघि कम्पनी दर्ता गर्दा प्यान नम्बर रिजर्भ मात्र हुन्थ्यो, त्यसलाई सक्रिय बनाउन व्यवसायीले पुनः आन्तरिक राजस्व कार्यालय थाउनुपर्ने बाध्यता थियो। अब भने विद्युतीय प्रणाली मार्फत आपसी रूपमा डेटा आबद्ध गरिएसँगै कम्पनी दर्ता हुनासाथ स्थायी लेखा नम्बर प्यान पनि जारी हुने आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्यान नम्बर रिजर्भ भए पनि दर्ता प्रक्रियाका लागि छुट्टै फारम र समय लाग्ने गर्थ्यो। अब कम्पनी रजिस्ट्रारको कार्यालयमा उपलब्ध विवरणका आधारमा त्यहीबाट सिधै प्यान नम्बर पाइने जनाइएको छ। यसले गर्दा व्यवसायीले प्यानका लागि फेरि राजस्व कार्यालयमा गएर लाइन बस्नुपर्ने वा प्रक्रियामा दोहोर्याउनुपर्ने झन्झट अन्त्य भएको छ।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टल